0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ्समै।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस ट्याङ्कका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 26 गते मंगलबार, सन 2026 अगस्त 11 तारीक साउन कृष्ण पक्षको घण्टा कर्ण चतुर्दशी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका

0: कल्पराशीको रेडियो सामर्थ्य 92.1 मेगाहर्ज र जुम्लाको रेडियो नारी आवाज 100.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै कायाकैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री शाहले कूटनीतिक सक्रियता बढ़ाउँदै भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई।
0: 200 अर्ब रूपैयाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ़्यो। हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
1: म्यान पावर व्यवसायमाथि कारवाही हुन थालेपछि वैदेशिक रोजगारीको क्षेत्रमा तनाव, नीतिगत सुधार नभएसम्म नयाँ श्रमिक विदेश नपठाउने व्यवसायको अडान।
2: सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ हामी पेसा गर्न सक्दैनौ नै भन्ने हो।
0: कोलम्बियामा दशककै शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या 100 नाग्यो।
1: र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तान, भुर्तेल नेपाल ए टोलीमा।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफ्नो कार्यकालको 4.5 महिनापछि कूटनैतिक सक्रियता बढ़ाउँदै दुई छिमेकी देशका राजदूतहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग केही घण्टाको अन्तरालमा भेट गर्नुभएको हो। भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्तो समेत दिनुभएको छ। प्रधानमन्त्री शाहले दुवै यसको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मितिबारे कुनै प्रतिबद्धता जनाउनु भएन। शाहले अनुकूल समय पारेर भ्रमण गर्ने आश्वासन मात्र दिएको भेटवार्तामा सहभागी सरकारी उच्च अधिकारीहरूको भनाइ छ। भेटवार्तामा दुवै दूतावासका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। छिमेकी देशका राजदूत संघको छुट्टा छुट्टै भेटले प्रधानमन्त्री शाहले व्यक्तिगत कूटनैतिक भेटघाट नगर्ने आफ्नो पूर्व अडानमा पुनर्विचार गरेको र छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको संकेत गर्छन्। गएको चैत 13 प्रधानमन्त्रीको कार्यभार सम्हाले यता भारत र चीनका राजदूतहरूसँग शाहको पहिलो छुट्टा छुट्टै शिष्टाचार भेट हो। प्रधानमन्त्री शाहले गएको चैत 25 र जेठ 12 काठमाडौँ स्थित राजदूतहरूसँग संयुक्त भेट गर्नुभएको थियो। भारतका लागि पूर्व राजदूत डाक्टर लोकराज बरालले प्रधानमन्त्रीले थालेको यो कदम सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ। यस्तै भू राजनीतिक मामिलाका जानकार तथा नेपाली सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्नेतले भारतीय र चिनिया राजदूतसँग प्रधानमन्त्री शाहको भेटलाई कूटनैतिक भेटवार्ता नगर्ने पूर्व अडानमा समय सापेक्ष परिवर्तनका रूपमा अर्थ्याउनुभयो। निकट छिमेकीहरूसँग कूटनैतिक प्राथमिकतामा पर्छन् भन्ने महसुस गर्नु महत्वपूर्ण छ, बस्नेतले भन्नुभयो। तर अबको परीक्षा भनेको यस्ता कूटनैतिक भेटघाटले लगानी, कनेक्टिभिटी, ऊर्जा, व्यापार, प्रविधि, विकास र सुरक्षा समझदारीमा के कस्तो योगदान गर्छन् भन्ने हो। यस्ता भेटघाटले देशको राष्ट्रिय हित र स्वार्थमा योगदान गर्न सके कूटनीतिले सार्थकता पाउने वहाँले टिप्पणी गर्नुभएको छ। आजका सबैजसो पत्र पत्रिकाले प्रधानमन्त्री शाहले कूटनैतिक सक्रियता बढ़ाएको बारे खबर छापेका छन्। हामीले कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
1: नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्राउन आग्रह गर्नु भएपछि उहाँहरूले थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्राउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सृजना गर्न 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह गर्नुभएको थियो। उद्योगले नाफा कमाए मात्र पुनः लगानी गर्ने र त्यसबाट मात्र उत्पादन बढ़ने अनि रोजगारी सृजना हुने अर्थमन्त्रीको भनाइ थियो। 200 अर्ब लगानी थपिने शीर्षकको खबर गोर्खा पत्रमा छ।
0: जग्गाको हदबन्दी सम्बन्धी व्यवस्थाका कारण काठमाडौँ उपत्यका सहित विभिन्न क्षेत्रमा झण्डै 2000 फ्ल्याट, घर तथा घडेरीको स्वामित्व हस्तान्तरण रोकिएको दावी गरिएको छ। रियल इस्टेट कम्पनीले किनेर विकास गरेका तथा बिक्रीका लागि सम्झौता भइसकेका सम्पत्ति समेत कानूनी अडचनका कारण खरिदकर्ताका नाममा पास हुन नसकेको नेपाल घर जग्गा आवास विकास महासंघका पूर्व अध्यक्ष भेषराज लोहनीले बताउनुभयो। 2076 सालमा भू अभिलेख सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएपछि सरकारले तोकिएको हदभन्दा बढ़ी जग्गा खरिद बिक्रीका लागि रोकिएको भन्दै महासंघले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा लोहनीले गुनासो गर्नुभयो। रियल इस्टेटलाई हदबन्दी लाग्दैन भनेर 2076 सालसम्म मालपत कार्यालयहरूमा एउटै लिखतमा 50 रोपनीसम्म जग्गा खरिद बिक्री हुन्थ्यो। उदाहरणका लागि ए भन्ने रियल इस्टेट कम्पनी छ भने त्यो कम्पनीले 50 रोपनी जग्गा एकैचोटि किन्न र बिक्री गर्न पाउँथ्यो। उहाँले भन्नुभयो, अनलाइन सिस्टम लागू भएपछि हदबन्दी लाग्ने भनियो अनि कारोबार रोकियो, हामीले बेच्न पाएनौ, खरिद गर्ने वा बैना दिएकाहरूलाई पनि पास गर्न सकिरहेका छैनौ। 2076 साल अघिसम्म रियल इस्टेट कम्पनीहरूमा हदबन्दी नलाग्ने अभ्यासमा मालपोत कार्यालयबाट जग्गा पास हुने गरेको लोहनीको भनाइ छ। कुनै कम्पनीले 100 फ्ल्याट सहितको अपार्टमेन्ट निर्माण गरेको अवस्थामा 76 साल अघि नै 50 फ्ल्याट बिक्री गरे, त्यति बेला बिक्री भएका फ्ल्याट खरिदकर्ताको नाममा पास समेत भयो। बाँकी 50 फ्ल्याट सहमतिमा खरिद बिक्री भए पनि खरिदकर्ताको नाममा स्वामित्व हस्तान्तरण हुन नसकेको लोहनीले बताउनु भएको छ। यता भूमि मन्त्रालयका प्रवक्ता गणेश भट्ट भने प्रक्रिया पूरा नगरेका निवेदनको हकमा नियमन गर्ने काम अगाडि बढ़ाएको बताउनुहुन्छ। हदबन्दीका कारण रोकियो 2000 फ्ल्याट र घर घरजेडीको स्वामित्व हस्तान्तरण शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा वैदेशिक रोजगारको क्षेत्रमा देखिएको तनाव बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
11: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89
12: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेचरको बानी लाग्छ

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहले कूटनैतिक सक्रियता बढ़ाउँदै भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई, 200 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ़्यो, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, वैदेशिक रोजगार विभागले अवैध शुल्क असुली, ठगी र श्रमिक शोषणको आरोपमा 598 भन्दा बढ़ी म्यान पावर कम्पनी विरूद्ध कार्यवाही अघि बढ़ाएपछि वैदेशिक रोजगार क्षेत्र विवादमा परेको छ। कार्यवाही फिर्ता नलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गएको साउन 22 गतेदेखि नयाँ श्रमिक विदेश पठाउने घोषणा गर्दै वैदेशिक रोजगार ऐन संशोधन, वैज्ञानिक सेवा शुल्क निर्धारण, हवाई भाड़ा घटाउने र नयाँ इजाजत पत्रमा कड़ाई गर्ने लगायतका माग अघि सारेको छ। विभागले थप कम्पनीमाथि जरिवाना र स्पष्टीकरण प्रक्रिया जारी राखेकाले विवाद झन चर्किएको छ। श्रम मन्त्रालयले सुधारका कार्यक्रम अघि बढ़ाइरहेको बताए पनि व्यवसाय पक्ष असन्तुष्ट देखिन्छ। साथी महेश केवालीले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीसँग सरकारले व्यवसायलाई कार्यवाही गर्न थालेपछि विवाद किन बढ़दै गएको हो भनेर सोध्नु भएको छ।
3: पछिल्लो समय अक्षरशः कानूनको पालना गराउने ढंगले चाहिँ कार्यहरू अगाडि बढ़ाएको छ, तर हाम्रो चिन्ता कहाँनिर हो भने पहिला नीतिगत सुधार गरौं, त्रुटियुक्त ऐनका दफाहरूलाई संशोधन गरौं, जहाँ जहाँ अप्ठ्यारो छ त्यसलाई चाहिँ फुकाउं र त्यसपछि चाहिँ कानूनको अक्षरशः पालना गराउनतर्फ लगाऊ। पुरानो स्थितिविधिमा रहेर, पुरानै ऐनको व्यवस्थामा रहेर हामीले चाहिँ कानूनको अक्षरशः पालना गर्न सक्ने अवस्था छैन। तपाईँहरू कानूनको अक्षरशः पालना गराउनतर्फ लाग्नुहुन्छ भने हामी श्रमिक पठाउन सक्दैनौँ।
4: यसमा सर, जति पनि 500-600 भन्दा बढी कम्पनीहरू कार्यवाहीमा पर्नु भएको छ, यस पछाडि चाहिँ व्यवसायीको आफ्नो कमजोरी थियो अथवा सरकारको दमनकारी कदम भनेर बुझ्ने के भन्ने? यसलाई
3: सरकारको ध्यान कहाँनिर जानु पर्थ्यो भने अत्याधिक मात्रामा कृत्रिम अभाव सृजना गरेर कार्टेलिङ भइरहेको जुन टिकट छ, त्यो टिकटमा भइरहेको चाहिँ अनियमिततालाई नियन्त्रण कसरी गर्ने, सहुलियतपूर्ण भाडा दर कसरी निर्धारण गर्ने भन्नेतर्फ ध्यान जानु पर्थ्यो। एउटा त्रो ठूलो देशको अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनका निम्ति कन्ट्रिब्युसन गरेका श्रमिकलाई समेत राज्यले 13% भ्याट चाहिँ त्यो टिकटमा लगाइरहेको छ। त्यसो भएको कारणले गर्दाखेरि यी यस्ता खालका विषयलाई चाहिँ स्थितिमा ल्याउनु पर्नेमा विशेष परिस्थितिका कारण चाहिँ के अरे वैदेशिक रोजगारमा जाने श्रमिकलाई भारतको बाटो पठायो भनेर कार्यवाही गरिनु, यो न्यायचित भएन भन्ने हाम्रो तर्क हो। मैले यति काम गरेँ भन्ने देखाउनका निम्ति गरिने स्टनबाजीले सेवाग्राहीलाई ठूलो हानि पुर्याएको छ, यो इतिहासबाट हामी बुझेका छौं। त्यसो भएको हुनाले पनि यो गलत हो भन्ने कुरा चाहिँ हामीले भनेका हौं सरकारलाई।
4: यो सुन्ने समय भनेर चाहिँ तपाईँहरूले जुन अवस्था घोषणा गर्नुभएको छ, यसको व्यावहारिक अर्थ चाहिँ के हो र यो विशेष गरी चाहिँ कहिलेसम्म कायम रहन्छ?
3: यो क्षेत्र सुध्रिन्छ, यो क्षेत्रमा नीतिगत सुधार हुन्छ, यो क्षेत्रलाई चाहिँ नि सही ढंगले सरकारले सम्बोधन गर्छ र वैदेशिक रोजगार व्यवसायीहरू पनि संस्थागत सुशासनमा फर्किन्छन् भन्ने एउटा आधारशिला तयार हुन्छ भनेदेखि हामीले यसलाई अहिले शून्य समय मानौं, श्रमिकहरूलाई पनि सम्झाउं, अन्तिम प्रक्रियामा रहेका श्रमिकहरू जो हुनुहुन्छ 8-10 दिन पर्खनुहोस्, यसलाई साँच्चै राज्यले इच्छा शक्ति चाहिँ देखाउने हो भने यो 2 दिनमा समाधान हुने कुरा हो।
4: र मार्च अन्तिममा गएर श्रमिकहरू नै पर्ने देखिन्छ, यसको विषयमा समाधानको विषयमा सरकारसँग छलफल अथवा परामर्श केही गरेका छौं कि छैनौं?
3: हामीले नीतिगत सुधारका निम्ति सरकारलाई चाहिँ सहयोग गर्छौं भनेर भनेको, एउटा टेबलमा बसौं, 15 बुँदामा हामीले मागेका छौं, त्यो 15 बुँदामध्ये केही बुँदाहरू कानून संशोधनको प्रक्रियामा प्रवेश गरिसकेको विषय, ऐन संशोधनको विषयमा प्रवेश गरिसकेको विषय छ। बन्दले मात्रै श्रमिक मार परेका होइनन्, श्रमिकलाई आर्थिक शोषण कहाँ कहाँबाट भइरहेको छ भन्ने विषय टिकटसँग रिलेटेड हेर्नुहोस् त, 24-25 हजार पर्ने टिकट आज 65 हजार तिरेर जानुपर्ने बाध्यतामा श्रमिकहरू छन्, त्यो पनि त श्रमिकलाई परेको मारै हो। सिन्डिकेटका कुरा, एकाधिकारका कुराहरू छन्, यसका विषयमा पनि हामीले चाहिँ आवाजहरू उठाइरहेका छौं। यो 2-3 दिन हामीले गरेको त्यागले परिवर्तन सुनिश्चित हुन्छ भनेदेखि यसलाई चाहिँ सहज ढंगले स्वीकार गरौं।
4: सरकारले चाहिँ तत्काल वार्तामा नबसी अबको कदम चाहिँ के हुन्छ?
3: सरकारसँग चाहिँ नि अविलम्ब वार्ताको चाहिँ प्रयास गर्छौं, छलफलको चाहिँ प्रयास गर्छौं। एउटा सिटिङले हुने कुरा हो खास, यो हामीले त प्रतिबद्धता खोजेको हो नि त सरकारसँग, सामान्य रूपमा यसलाई चाहिँ हामी मुभ गराउँछौं। तर अब पनि सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ ल अब हामी पेसा गर्न सक्दैनौ नै भन्ने हो।
1: उहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्री। उहाँसँग सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायका माग तथा समस्या समाधानका बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। यसअघि कार्यवाही फिर्ता नलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गएको साउन 22 गतेदेखि नयाँ श्रमिक विदेश नपठाउने घोषणा गरेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ। फेरि पनि खबरकै सिलसिला, रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा 7.5 गुणा भन्दा बढ़ी आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन माग गरेकोमा 76,172 जनाको आवेदन परेको जानकारी गराएको हो। विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालीका लागि आकर्षक गन्तव्य देश भएको र कमाई एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनेको संख्या उच्च रहेको बताउनु भएको छ। माग भन्दा 7 गुणा बढ़ी आवेदन शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: निजामती सिभिल अस्पतालमा बिरामीको भीड़ बढ़ेपछि जाँच र परीक्षणमा समेत हम्मे हम्मे हुने गरेको छ। भिडियो एक्सरे र ल्याब टेस्टमा समेत भीड़ बढ़ेको छ। छिटो पालो आउने आशमा बिरामी बिहानैदेखि लाइनमा बस्छन्। कतिपय विभागको सीमित टिकट बाँडिने भएपछि बिरामी बिहानैदेखि लाइन लाग्न पुग्छन्। तर सबेरै आएर टिकट काटेका बिरामीले 9 बजेपछि मात्रै डाक्टरलाई ओपीडीमा भेट्न पाउँछन्। अस्पतालले कतिपय विभागको सेवा सातामा 2 दिन मात्रै गरेको छ। गाइनोकोलोजी, युरोलोजी, हाड जोड्नी लगायतका सेवा हप्तामा 4 दिन मात्रै प्रवाह गरिन्छ, जसका कारण सेवा सञ्चालन भएको दिन बिरामीको संख्या अत्यधिक हुने गरेको छ। अस्पताल प्रशासनका अनुसार विभाग हेरेर टिकट वितरण गरिन्छ। कतिपय विभागका चिकित्सकले दैनिक 200 सम्म बिरामी हेर्छन्, तर कतिपय विभागमा भने सीमित टिकट वितरण गरिन्छ। डाक्टरको संख्या अनुसार अस्पतालले बिरामीलाई टिकट वितरण गर्छ। सीमित टिकट वितरण गर्दा कतिपय बिरामी फर्किने गरेका छन्। 2 महिना अघि अस्पतालले बिरामीले चाहेका डाक्टरलाई देखाउन सक्ने नियम लागू गरेको थियो। त्यसअघि 3 महिना नियम बन्द गरिएको थियो। आफूले चाहेको चिकित्सकलाई जाँच गराउने नपाइने भएपछि बिरामीको संख्या घटेको थियो। तर 2 महिना यता यो नियम लागू गरिएपछि बिरामीको संख्या बढ़ेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर जितेन्द्र परियारले बताउनु भएको छ। छिटो पालो पाउने आशमा सिभिल अस्पतालमा बिरामीको चाप शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
6: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे, तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्ट फोनले किसानलाई कृषि प्राविधिक, मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रचार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेको बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। काभ्रे पलाञ्चोकको मन्दन देवपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाटै लिएको बताउनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ। कृषि वन पर्यावरण मन्त्रालयले सञ्चालनमा ल्याएको एमपी एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ। किसानका डिजिटल सल्लाहकार एप शीर्षकको खबर गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। दक्षिण अमेरिकी देश कोलम्बियामा हिजो बिहान 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 100 नागेको छ। भूकम्पमा परि कम्तीमा 111 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट झण्डै 280 किलोमिटर पश्चिममा रहेको उत्तर पश्चिमी चोको क्षेत्रको सान होसे डेल पाल्मारमा रहेको थियो। भूकम्पको धक्का राजधानी बोगोटासम्मै महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्प अघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सड़कमा निस्किएका भिडियोहरू समेत सार्वजनिक भइरहेका छन्। भूकम्प इक्वेडर, पनामा र भेनेजुएलामा समेत महसुस गरिएको थियो। अस्ति शुक्रबार मात्रै पदभार सम्हाल्नुभएका कोलम्बियाका राष्ट्रपति अबेलार्दो दे लास इस्प्रेजा आपतकालीन उद्धार तथा राहत कार्यको नेतृत्व गर्न खटिनु भएको छ। भूकम्पमा घाइते तथा ज्यान गुमाउनेको खोजी तथा उद्धार भइरहेको अधिकारीहरूले जनाएका छन्। अमेरिका, दक्षिण अमेरिका, युरोप र मध्यपूर्वका विभिन्न देशका नेताहरूले कोलम्बियामा उद्धार तथा राहत प्रयासमा सहयोग गर्ने प्रस्ताव समेत गरेका छन्।
6: अब खेल सम्बन्धी खबर। सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट संज्ञानले

0: फेब्रुअरीमा भारतमा सम्पन्न 2020 विश्वकपपछि रोहितको स्थानमा दिपेन्द्र सिंह ऐरीलाई नेपालको 2020 कप्तान बनाइएको थियो। त्यसै त क्यान्डे दिपेन्द्रलाई नै आधिकारिक रूपमा एक दिवसीयको उपकप्तान बनाएको थियो। सन्दीप नेपालबाट एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाड़ी हुन्। उनले 77 खेलमा 154 विकेट लिएका छन्। तर हालै नेदरल्याण्डस भ्रमणमा विश्वकप लीग टूको शुरूआत 3 खेलमा कुनै विकेट लिन नसकेपछि उनलाई नेदरल्याण्डस विरूद्धको अन्तिम खेलमा ड्रप गरिएको थियो। दिपेन्द्र 2020 को कप्तानमा यथावत रहनेछन् भने सन्दीपले एक दिवसीयमा नेपालको नेतृत्व सम्हाल्नेछन्। दुईपटक नेपाली टोलीको नेतृत्व गर्ने सन्दीप पहिलो खेलाड़ी हुनेछन्। सन्दीपको कप्तानीमा नेपालले सेप्टेम्बर 1 मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नेछ, जुन एसिया कपको छनौट आधार पनि हो। यसैबीच भुर्तेल सम्बन्धी खबर, नेपाली राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेललाई समावेश गर्दै अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी20 प्रतियोगिताका लागि 15 सदस्यीय नेपाल ए टोली घोषणा गरेको छ। कमजोर फर्मका कारण भुर्तेललाई हिजो मात्र नेपाली राष्ट्रिय टोलीबाट हटाइएको थियो। अनिल शाहको कप्तानीमा रहेको नेपाल ए टोलीमा भुर्तेल सहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुमरे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, शाहब अलम आलम, विपिन खत्री, युवराज खत्री, रिजन ढकाल छनौट भएका छन्। क्यानले जनाए अनुसार टप एण्ड टी20 पछि नेपालले साउथ अस्ट्रेलिया, तास्मानिया र न्यूजील्याण्ड ए विरूद्ध मैत्रीपूर्ण श्रृंखला खेल्नेछ।
1: अब केही खबर संक्षेपमा। कोशी र मधेश प्रदेश बाहेक देशको सबैजसो प्रदेशमा गैराती पानी परेको छ। यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती, बागमती सहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको धेरैजसो ठाउँमा पानी परेको हो। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै सुदूरपश्चिमको खप्तर क्षेत्रमा 44.2 मिलिमिटर वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार आज पनि पानी पर्ने सम्भावना छ। कर्णाली प्रदेशको पहाड़ी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
0: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड एनपीटीसीलाई अब बिजुली खरिद बिक्रीको बाटो खुलेको छ। प्राधिकरणको संचालक समिति बैठकले एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्री गर्ने अनुमति दिएको हो।
1: र सुनसरीको कप्तानगंजमा साउन 10 भएको घटनामा ज्यान गुमाएका रविन्द्र कुमार मेहताको परिवार र सरकार बीच 7 बुधे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरूङ बीच हिजो भएको सहमति अनुसार मेहतालाई सहित घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने लगायत सहमति भएको हो। काया कैरनमा अब पालो उखानको
0: पटुकाको खाजा बटुवाको बटुकाको भात
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: प्रधानमन्त्री शाहले कूटनीतिक सक्रियता बढ़ाउँदै भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई।
1: 200 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ़्यो। हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
0: म्यान पावर व्यवसायमाथि कार्यवाही हुन थालेपछि वैदेशिक रोजगारको क्षेत्रमा तनाव, नीतिगत सुधार नभएसम्म नयाँ श्रमिक विदेश नपठाउने व्यवसायको अडान।
1: कोलम्बियामा दशककै शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या 100 नाग्यो।
0: र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तान, भुर्तेल नेपाल ए टोलीमा।
1: र अन्त्यमा आजको कार्टुन, रविन सायमीले झण्डै 16 वर्ष अघि बनाउनु भएको सिंहदरबार र शासनको विषयमा केन्द्रित यो कार्टुन अहिले पनि उत्तिकै सान्दर्भिक छ। यहाँ सिंहदरबार अगाडिबाट दुईजना पैदलै हिँड्दैछन्। उनीहरू एक आपसमा कुराकानीको क्रममा भन्दैछन्, सिंहदरबार अर्थात सिंहको दरबार, तर आजसम्म यहाँ स्यालहरूले मात्र राज गरे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: हस्ताक्षर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेशमा एक वर्षमा करिब 4,000 जनामा डेंगू संक्रमण पुष्टि, सबैभन्दा बढ़ी सुर्खेत प्रभावित।
1: डोल्पामा जनप्रतिनिधि सहित स्थानीयले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरे, वर्षौं बितिसक्दा पनि सड़क नबनेकोमा आक्रोश।
0: आज पनि देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा।
1: र विश्व एसियाली खेलकुद एसियाडका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको घोषणा।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। साथै तपाईँले दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि हामीलाई सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा गत एक वर्षको अवधिमा करिब 4,000 व्यक्तिमा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 साउनदेखि असारसम्म प्रदेशभर कुल 3,979 जनामा डेंगू संक्रमण भेटिएको हो। प्रदेशका 10 जिल्ला मध्ये सबैभन्दा बढ़ी प्रभावित सुर्खेतमा 3,542 जनामा संक्रमण देखिएको छ। यस्तै रूकुम पश्चिममा 357, दैलेख र सल्यानमा 28-28 जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यस्तै कालीकोटमा 9, मुगुमा 4, जुम्ला र डोल्पामा 3-3 तथा हुम्लामा 2 जनामा डेंगू पुष्टि भएको छ। जलवायु परिवर्तन र तापक्रम वृद्धिसँगै पछिल्लो समय हिमाली जिल्लाहरूमा समेत एडिज जातको लामखुट्टेका लागि अनुकूल वातावरण बन्दै गएकाले ती क्षेत्रमा पनि संक्रमण देखिन थालेको हो। डेंगू संक्रमण नियन्त्रणका लागि प्रदेशभर लार्भा खोज र नष्ट गर अभियान तीव्र पारिएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सरुवा रोग फोकल पर्सन उदय थापाले लामखुट्टेको प्रजनन रोक्न हरेक शुक्रबार सफा शुक्रबार अभियान सञ्चालन भइरहेको बताउनुभयो। यसैबीच सरोकारवालाहरूले पछिल्लो समय बढ़दै गएको मानसिक रोग र मनोसामाजिक समस्या समाधानका लागि सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड़ दिएका छन्। मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोडेर लैजान सक्ने उनीहरूको भनाइ छ। यस्तै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करूणा भट्टराईले समुदाय स्तरमै पुगेर मनोसामाजिक परामर्श र सचेतनाका कार्यक्रम सञ्चालन गरिने बताउनु भएको छ।
0: कर्णालीको हिमाली जिल्ला डोल्पामा गाउँसम्म सड़क नपुगेको र निर्माणाधीन सड़क वर्षौंसम्म पनि अलपत्र रहेको भन्दै जनप्रतिनिधिहरूले नै पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेका छन्। जिल्लाको ठुलुभेरी नगरपालिका 4 तिब्ला गाउँका वडाध्यक्ष जुद्धबहादुर रोकाया सहित पूर्व जनप्रतिनिधि र स्थानीयले सदरमुकाम दुनैदेखि तिब्ला जोड्ने सड़क निर्माण कार्य लामो समयदेखि अलपत्र परेको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन्। वडाध्यक्ष रोकायले तिब्ला गाउँसम्म सड़क निर्माण तथा सड़क खण्डलाई पूर्णता दिन सम्बन्धित कार्यालय, जिल्ला प्रशासन र सरकारवाला निकायसँग पटक पटक समन्वय गर्दा पनि निर्माण कार्यले गति लिन नसकेपछि तालाबन्दी गर्न बाध्य भएको बताउनु भएको छ। पूर्व वडाध्यक्ष जीवराम बुढाले कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2075-76 बहुवर्षीय आयोजनाका रूपमा सदरमुकाम दुनैदेखि तिब्ला थरगाउँ हुँदै रूकुम पूर्वको सिमाना तोरीबारीसम्म सड़क निर्माणका लागि बजेट स्वीकृत गरे पनि वर्षौं बितिसक्दा पनि सड़क निर्माणले पूर्णता पाउन नसकेको गुनासो गर्नुभयो। निर्माण शुरू भएको वर्षौं भइसक्दा पनि काम पूरा नभएपछि दबाव दिन गाउँका सबै स्थानीय मिलेर कार्यालयमा तालाबन्दी गरिएको उहाँको भनाइ छ। स्थानीय कालीबहादुर बुढाले सदरमुकाम दुनै नजिक रहेको गाउँमा समेत सड़क नपुग्दा आफूहरू पछाडि परेको गुनासो गर्नुभयो। कार्यालयको लापरवाही र निर्माण व्यवसायीले काममा तदारुकता नदेखाउँदा सड़क निर्माण अलपत्र परेको स्थानीयको आरोप छ। सड़क निर्माण तत्काल अघि बढ़ाई गाउँसम्म सड़क पुर्याउन दबाव दिन तालाबन्दी गरिएको उनीहरूको भनाइ छ। यता पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख टेकराज शर्माले आफू कार्यालयमा नयाँ आएको र कार्यालय प्रमुख समेत बाहिर रहेकाले सड़क खण्डको विस्तृत अवस्थाबारे आफूहरूलाई जानकारी नभएको बताउनु भएको छ। सदरमुकाम दुनैदेखि तिब्ला जोड्ने सड़क लामो समयदेखि चर्चामा रहे पनि निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन।
1: कोशी र मधेस प्रदेश पाएका देशका सबै जसो प्रदेशमा गैराती पानी परेको छ। यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती बागमती, कर्णाली, लुम्बिनी र गण्डकी तथा सुदूरपश्चिम प्रदेशका धेरै यसो ठाउँमा पानी परेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सुदूरपश्चिमको खपतट क्षेत्रमा 44.2 मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाका अनुसार आज पनि पानी पर्ने सम्भावना कायम छ। यस्तै कर्णाली प्रदेशको पहाड़ीका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईको भागमा एक दुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै भोलि पनि गण्डकी, बागमती र कोशी प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: कालीकोटमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अरू तीनजना घाइते भएका छन्। दुर्घटनामा महावे गाउँपालिका 5 गेला भन्ने ठाउँका 35 वर्षीय मंगल बहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख हिम बहादुर खत्रीले बताउनुभयो। सुर्खियत जुम्ला राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका 7 पिल्लीमा कर्णाली प्रदेश 02/001H/1194 नम्बरको अटो दुर्घटना भएको हो। पिल्लीबाट सदरमुकाम मानमातर्फ हिँडेको अटो सड़कको पर्खालमा ठोकिएर दुर्घटना भएको थियो। खाँडाचक्र नगरपालिका वडा नम्बर 7 पिल्लीका 47 वर्षीय कृष्ण बहादुर मल्लले चलाएको अटोमा चालक सहित 5 जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट पिल्लीबाट प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइते मध्ये 25 वर्षीय सबिना साईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै महाबई गाउँपालिका वडा नम्बर 6 26 वर्षीय प्रतिमा आचार्य र महाबई गाउँपालिका 5 29 वर्षीय कुलप्रसाद भट्टराईको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मानमा लगिएको छ।
1: हुम्लाको मध्य क्षेत्रमा पर्ने सर्केगाड गाउँपालिका 2 खति खेतमा तुइन विस्थापित गर्न बेली ब्रिज निर्माणको काम अघि बढ़ेको छ। तुइन विस्थापित गर्न कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा पूर्वाधार विकास कार्यले बेली ब्रिज निर्माण कार्य अघि बढ़ाएको हो। पूर्वाधार विकास कार्यालयका प्रमुख नरेश राज जैसीले बेली ब्रिजको विस्तृत परियोजना प्रतिवेदन डीपीआर मन्त्रालयबाट स्वीकृत भएपछि निर्माण प्रक्रिया अघि बढ़ेको बताउनुभयो। बेलीब्रिज निर्माणका लागि तयार गरिएको लागत अनुमानको स्रोत सुनिश्चितका लागि मन्त्रालयबाट सहमति प्राप्त भई असोजभित्र सूचना प्रकाशन गरी निर्माण कम्पनी छनौट गरेर काम शुरू गरिने उहाँको भनाइ छ। बेलीब्रिज निर्माणका लागि कुल 8 करोड़ रूपियाँ लागत अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा 2 करोड़ रूपियाँ बजेट निकासा भइसकेको र बाँकी बजेट स्रोत सुनिश्चितका हुने बित्तिकै व्यवस्था गरिने पनि प्रमुख जयसीले बताउनुभयो।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सप्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: ए रामलौटन भाइ, के गर्दैछौ?
6: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन।
5: छोरी,
6: हजुर
7: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
6: हस् बाबा।
8: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
9: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
8: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
9: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
8: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
9: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
8: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
9: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
10: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
11: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
12: र मोबाइल नम्बर 98 5856 56 455।
13: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
13: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल ब्याङ्क लिमिटेडमा रहेको ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
14: साथै आवेदन दस्तुर कनेक्ट आइपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98 6 89 35 707, 98 4 90 56 363 र 98 4 82 60 422।
15: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा एक वर्षमा करिब 4000 जनामा डेंगू संक्रमण पुष्टि, सबैभन्दा बढ़ी सुर्खेत प्रभावित। डोल्पामा जनप्रतिनिधि सहित स्थानीयले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरे, वर्षौं बितिसक्दा पनि सड़क नबनेकोमा आक्रोश लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सल्यानमा विद्यालयको ढोका फुटाएर कम्प्युटर ल्यापटप लगायतका विद्युतीय तथा शैक्षिक सामग्री चोरी गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका 4 फलाङ बाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कार्यक्षेत्रको ढोका फुटाएर कम्प्युटर ल्यापटप लगायतका सामग्री चोरी गरेको आरोपमा 1 जना 18 वर्षीय र 2 जना 15 वर्षीय बालक पक्राउ परेको प्रहरीले जनाएको छ। सोमबार बिहान करिब 11:40 विद्यालयबाट ती सामान चोरी भएको विद्यालयका प्रधानाध्यापक दलबहादुर राणाले बताउनुभयो। अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आशंकामा त्रिवेणी गाउँपालिका 4 फलवाङका 18 वर्षीय ऋतिक भण्डारी सहित अरू 2 जना 15 वर्षीय बालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सलानका प्रमुख दीपक पाचालीले बताउनुभयो। उहाँका अनुसार उनीहरूसँग सोधपूछका क्रममा लुकाई छिपाई राखिएको अवस्थामा विद्यालयबाट चोरी भएका सामग्रीहरू बरामद गरिएको छ।
0: हुम्लामा एक वर्षमा नयाँ 5 झोलुङ्गे पुल निर्माण भएका छन्। आर्थिक वर्ष 2082-83 निर्माण भएका यी झोलुङ्गे पुल सञ्चालनमा पनि आइसकेका छन्। पुल सञ्चालनमा आएसँगै पैदल यात्रु, पशुवस्तु र जड़ीबुटी संकलन गर्ने किसानलाई निकै सहज भएको छ। पूर्वाधार विकास कार्यालयका प्राविधिक चुलबहादुर शाहीले यसअघि एउटा झोलुङ्गे पुल निर्माण गर्न 3-4 वर्ष लाग्ने गरेको भए पनि हुम्ला सड़क सञ्जालसँग जोडिएसँगै निर्माण सामग्री ढुवानीमा सहजता भएपछि पुलको निर्माण समयमै सम्पन्न भएको बताउनुभयो। नयाँ बनेकोमा अदामचुली गाउँपालिका 5 को पाल्चा गाउँ जोड्ने लिब्रागाड, नामका गाउँपालिका 5 को यारीको याङसी खोला, सर्केघाट गाउँपालिका 7 को प्रभुत्ता ट्रस ब्रिज रहेका छन्। यस्तै खारपुनाथ गाउँपालिका 1 र 2 नम्बर वडालाई जोड्ने लाली बगरको कर्णाली नदीमा निर्माण भइरहेको झोलुङ्गे पुल र ताजाकोट गाउँपालिका 2 र 4 नम्बर वडाको हुङ्गार पुल रहेका छन्। यी पुल निर्माणका लागि सड़क सञ्जाल बाटोको दूरी हेरेर स्टील पार्ट्स बाहेक 40 लाखदेखि 1 करोड़ रूपियाँसम्म लागत लागेको प्राविधिक शाहीको भनाई रहेको छ।
1: राष्ट्रिय गौरवको आयोजना बबई सेवा आयोजनाले सिंचित क्षेत्र सुरक्षा कार्यक्रम अन्तर्गत बबई नदीमा 32 किलोमिटर तटबन्ध निर्माण गरिएको छ। बबई सिंचाई आयोजनाले निर्माण गरेको तटबन्धबाट बायाँतर्फ रहेका बारबडिया नगरपालिका र गुलदिया नगरपालिका वडा नम्बर 11 र 12 सुरक्षित भएका छन्। यसैगरी ठाकुरबाबा नगरपालिकाका केही वडा समेत जोखिमबाट मुक्त भएका छन्। बाढ़ी र नदी कटानको उच्च जोखिममा रहेको स्थानमा आयोजनाले ड्याम सहितको तटबन्ध निर्माण गरेको छ। गुलदिया नगरपालिका 12 को भैंसाही तडुवा लगायतका बाढ़ी र नदी कटानको उच्च जोखिममा रहेका गाउँ पनि अहिले सुरक्षित भएका छन्। नदीको सतह सामान्य बढ्दा पनि सहजै कटान र बाढ़ी हुने भादा नदी पुल आसपासका गाउँ बस्तीमा समेत अहिले सुरक्षित भएका छन्। बबई सिंचाई आयोजनाका सूचना अधिकारी शेखरनाथ नेपालले विशेष गरी खेतीयोग्य जमिन र बस्ती भएको स्थानलाई प्राथमिकतामा राखेर तटबन्ध निर्माण गरिएको बताउनुभयो। उहाँले बबई नदी र ससाना खोलाको बाढ़ी र कटान रोक्नका लागि आयोजनाले सिंचित क्षेत्र संरक्षण कार्यक्रम राखेको बताउँदै 41 किलोमिटर तटबन्ध मध्ये करिब 32 किलोमिटर तटबन्ध निर्माण गरिसकेको बताउनुभयो।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
3: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
4: ठाकुरबाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखाद, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिंचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डिङ उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरी नरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोप राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9015478917।
6: जीत पुरवाली यह साल तो निश्चिंत हो गवा गए।
16: हाँ तब पतलिया याद करो तो जू डराए लागत है। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिल सन। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
6: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल कर आ गए।
17: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है, यही नाते बाढ़ से बचे खर्ती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बहा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
18: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
19: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
20: नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
21: सुरेश यार, धेरै दिनदेखि दिशा गर्दा रगत आउँछ, असाध्यै दुख्छ, कहिलेकाहीँ मासुको डल्ला पनि बाहिर निस्किन्छ। धेरै ठाउँमा उपचार गराए तर फेरि उस्तै समस्या दोहोरिन्छ। रमेश अब ढिला नगर, सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रालीमा काठमाडौँबाट अनुभवी डाक्टरहरूको टोली आउँदै हुनुहुन्छ। उहाँहरूले आधुनिक लेजर प्रविधिबाट पाइल्सको उपचार गर्नुहुन्छ। लेजरबाट उपचार गर्दा धेरै दुख्छ कि? होइन, अहिले पाइल्सको उपचारका लागि सबैभन्दा सजिलो, सुरक्षित र प्रभावकारी विधि यही हो। उपचारपछि धेरै समय अस्पताल बस्नु पर्दैन, केही समय आराम गरेर घर जान सकिन्छ र दिशा गर्न पनि सहज हुन्छ। त्यसो भए म त साउन 29 र 30 गते सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रारलीमै जाँच गराउँछु। यदि पाइल्सको समस्या बारम्बार दोहोरिन्छ, छारसूत्र वा अन्य अपरेशन गराउँदा पनि निको भएको छैन भने साउन 29 र 30 गते सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राप्रालीमा आएर लेजर उपचारको अवसर नछुटाउनुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 9855013956।
22: रेडियो भेरी एफएम

0: र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछाडि धकेलिएको जनाइएको छ।
1: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनीले जनाएको छ। उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले सैन्य, कूटनैतिक र शैक्षिक क्षेत्रका लक्ष्यहरू विरूद्ध साइबर आक्रमणलाई अझ सशक्त बनाउन एआई प्रयोग गरिरहेका प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था ले जनाएका छन्। एआईको तीव्र विकासको खराब नियत भएका व्यक्तिहरू वा अनियन्त्रित बन्न सक्ने प्रणालीहरूबाट हुने सम्भावित क्षतिबारे चिन्ता बढ़ाएका बेला साइबर सुरक्षा प्रतिवेदन सार्वजनिक भएको हो। प्रतिवेदनमा दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जेनियान्सका अनुसार उत्तर कोरियाको गुप्तचर निकायसँग सम्बन्धित किनसुकी नामक ह्याकिङ समूहले सन् 2026 स्पियर फेसिङ आक्रमणको एउटा ढाँचामा एआईद्वारा तयार पारेका कागजातहरूको प्रयोग गर्दै आएको छ।
0: भेरी खबरको अन्त्यमा अब खेल खबर। राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तान नियुक्त गरेको हो। क्यानको यो निर्णयले सन्दीप चार वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किनु भएको छ। यसरी 2079 कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो। सन्दीपले मलेसियामा हुने एससीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नुहुनेछ। सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहनु भएको छ।
1: र जापानको आइची नागोयामा असोज 3 गतेदेखि शुरू हुने विश्व एसियाली खेलकुद एसियाका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ। टोलीको मुख्य प्रशिक्षक जगदीश भट्टले तयारीमा रहेका खेलाड़ीबाट अन्तिम 12 सदस्यीय खेलाड़ीको नामावली सार्वजनिक गर्नु भएको हो। निरुता ठकुन्नाको कप्तानीमा रहेको नेपाली टोलीमा उषा भण्डारी, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, प्रगतिनाथ, लक्ष्मी चन्द, रिमा कुंवर रहनु भएको छ। यसैगरी सलिना बुढामगर, सुनिता खत्री, बसन्त कुमारी साउद, मीना सुना र आरती सुवेदी पनि टोलीमा पर्नु भएको छ। एसियाली खेलकुदमा नेपालबाट विभिन्न 22 खेलमा 80 पुरूष र 56 महिला गरी 136 खेलाड़ी सहभागी हुनेछन्।
0: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: कर्णाली प्रदेशमा एक वर्षमा करिब 4000 जनामा डेंगू संक्रमण पुष्टि, सबैभन्दा बढ़ी सुर्खेत प्रभावित।
0: डोल्पामा जनप्रतिनिधि सहित स्थानीयले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरे, वर्षौं बितिसक्दा पनि सड़क नबनेकोमा आक्रोश।
1: कालीकोटमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, अरू 3 घाइते।
0: र विश्व एसियाली खेलकुद एसियाडका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको घोषणा। हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
3: खुशीको खबर।
4: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
3: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
5: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
3: साइना मेडिकल हलका सेवाहरू,
6: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
5: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल

0: पार्टी घरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
0: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: चाइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
3: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
3: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 35 582।
4: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
7: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
8: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
9: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
10: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98 681 0 86 93।
11: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: सबैजनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यस्तो आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक दिगा बजार बर्दिया।
1: निष्पीडिसको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाताबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। वैदेशिक रोजगार विभागले अवैध शुल्क असुली, ठगी र श्रमिक शोषणको आरोपमा 598 भन्दा बढ़ी म्यान पावर कम्पनी विरूद्ध कार्यवाही अघि बढ़ाएपछि वैदेशिक रोजगार क्षेत्रमा नयाँ समस्या निम्तिएको छ। विभागले इन्धनको मूल्यवृद्धि र मध्य पूर्वको युद्धको बेला भारतीय विमानस्थलबाट श्रमिक पठाएका 598 म्यान पावर कम्पनी मध्ये केहीलाई जरिवाना र सचेत गराएको थियो। त्यसपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले यो कार्यवाही फिर्ता गर्न भन्दै 15 दिने अल्टिमेटम दिएको थियो। यसबीचमा सरकारले माग अनुसार कार्यवाही फिर्ता नलिएको भन्दै संघले साउन 22 गतेदेखि वैदेशिक रोजगारीमा नयाँ श्रमिक पठाउने काम नै स्थगित गर्ने घोषणा गर्यो। संघले वैदेशिक रोजगार ऐन 2064 श्रमिकको पारदर्शी लागत र वैज्ञानिक सेवा शुल्क निर्धारण हुने गरी समय सापेक्ष संशोधन गर्नुपर्ने, गन्तव्य देशतर्फको हवाई भाड़ा घटाउनुपर्ने र कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने लगायतका 15 बुँदे माग सारेको छ। यसैगरी हाललाई नयाँ म्यान पावर इजाजत पत्र दिन रोक्ने र भविष्यमा हरेक 5 वर्षमा उपयुक्त मापदण्ड तोकेर मात्र इजाजत दिने व्यवस्था गर्नुपर्ने माग पनि संघले राखेको छ। संघले वर्तमान अवस्थालाई शून्य समय भन्दै नीतिगत सुधार नरोकिएसम्म श्रमिक पठाउने काम नरोकिने र सुधारपछि मात्र पूर्ण काममा फर्किने प्रतिबद्धता जनाउँदै आफ्ना मागहरू अविलम्ब सम्बोधन गर्न मन्त्रालयले आग्रह गरेको छ। यता विभागले अनुमति नलिई भारतबाट उडान गरेका 39 म्यान पावर कम्पनीलाई थप जरिवाना गरेको र हवाई टिकट विवरण नबुझाएका थप कम्पनीलाई स्पष्टीकरण माग गरेको देखिन्छ, जसले कार्यवाही रोकिनुको सट्टा अझ बढ़दै गएको संकेत गर्छ। श्रम मन्त्री रामजी यादवले भने वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधार कार्यक्रम अघि बढ़ाइरहेको बताउँदै आउनु भएको छ, तर व्यवसायीले मानेका छैनन्। यसरी सरकार र व्यवसायी पक्ष दुवैले आआफ्नै तर्क अघि सारेको यो विवादले वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका युवा, पहिले नै ऋण वा जग्गा बेचेर पैसा तिरिसकेका श्रमिक तथा देशको रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पार्ने देखिन्छ। आजको देश परदेशमा हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डेग बहादुर खत्रीसँग कुराकानी गर्छौं। पहिले सरकार र म्यान पावर व्यवसाय बीच पछिल्लो समय देखिएको विवाद र त्यसको कारणबाट कुराकानी शुरू गरौं।
2: हामीले हिजो के बुझ्थ्यौं भनेदेखि राज्य अस्थिर भयो भनेदेखि चाहिँ यस्ता खालका विषयले प्रशय पाउँछन्, सलबल आउँछन् भन्ने पनि लाग्थ्यो। र खास चाहिँ के हो त भन्दा अस्थिर हुँदाखेरि नै सबैभन्दा बढी एकाधिकार जन्य विषयहरूले प्रवेश पाउने हुन्। तर अहिले त सरकार स्थिर छ, सरकार स्थिर भएको कारणले जनअपेक्षा पनि बढ़ी छन् र वैदेशिक रोजगार व्यवसायीले पनि लामो समयदेखि चलाएको जुन बहस छ, पेशागत सम्मानको बहस, त्यो पेशागत सम्मानको बहसका निम्ति हामीले चाहिँ नि जुन आवाजहरू उठाउँदै आएका हौं, ती आवाज उठाउने कुरामा अब स्थिर सरकार भएको कारणले सम्भवतः यो बहसले चाहिँ स्थान पाउँछ भन्ने पाटोमा हामी थियौं। तर अब कतिपय अवस्थामा चाहिँ अहिले कस्तो छ भन्दाखेरि

0: विषय सुनिएको पनि छ सुन्न चाहिँ. तर यही बेला विभिन्न श्रमिक लक्षित श्रमिकलाई आर्थिक भार पार्ने खालका विषयहरू प्रवेश गर्दै गर्दाखेरि चाहिँ बडा गम्भीर चिन्ता पनि व्यक्त गर्ने बेला देखिएको छ. हरेक हिसाबले चाहिँ व्यक्तिहरूले सबैभन्दा बढी सेवाग्राहीको भिड लाग्ने ठाउँमा, सबैभन्दा बढी सेवाग्राहीले सेवा लिने ठाउँमा चाहिँ कसरी त्यहाँ त्यसैलाई चाहिँ एउटा चङ्गुलमा पारेर पैसा कमाउन सकिन्छ भन्ने बाटो अवलम्बन गर्दा चाहिँ अलि बढी चिन्ताको विषय यहाँ देखिन्छ. अब श्रम गन्तव्य मुलुकहरूमा भएका केही स्वार्थ समूहले तत्कालीन त्यहाँका शक्ति केन्द्रलाई चाहिँ प्रभावमा पारेर यहाँ नेपालमा पनि यहाँको शक्ति केन्द्रलाई प्रभावमा पारेर यस्ता खालका एकाधिकारजन्य विषयले प्रवेश पाएको छ सधैँभरि. र श्रमिक लक्षित एकाधिकारहरू हुनुहुँदैन भन्ने नै विषय हो. यहाँले अघि जुन कुरा उठाउनुभयो यो साउदी अरेबिया जाने श्रमिकको विषयलाई लिएर, यस्ता धेरै कुराहरू छन्. अहिले मलेसियाकै पनि चाहिँ सम्पूर्ण श्रम आप्रवासन प्रक्रियालाई नै एकाधिकार गर्ने भन्ने विषयहरू पनि आइरहेका छन्. र हामीले त सरकारलाई अहिले नयाँ सरकारको नेतृत्व गरिरहनुभएका चाहिँ मान्यज्यूहरू पनि नयाँ भएको कारणले कतिपय यी पहिल्यैदेखि चाहिँ पलाठी मारेर भन्छौँ हामी शुद्ध नेपाली शब्दमा, पलाठी मारेर जडा गाडेर बसेका चिजहरू, यसको चाहिँ पूर्ण अध्ययन गरेर यसका चाहिँ नकारात्मक र सकारात्मक पक्षलाई चाहिँ राम्रोसँगले केलाएर निर्णायक भूमिका खेल्नुपर्छ आजको सरकारले भन्ने हो. त्यसो भएको हुनाले यो चाहिँ अहिले सरकारले सुन्ने अथवा नसुन्ने भन्ने भन्दा पनि सुशासनको कुरा सरकारको प्राथमिकतामा छ. सुशासनसँग वैदेशिक रोजगार, आज यहाँले मलाई सोध्दै गर्दा वैदेशिक रोजगार व्यवसायी संघले हाम्रा आफ्ना सम्पूर्ण सदस्य संस्थाहरूलाई अब संस्थागत सुशासनतर्फ प्रवेश गर्नुहोस् है भनेर भनिसकेको अवस्था छ सरकारलाई, सरकारकै चाहिँ स्पीडलाई समातेर. तर सँगसँगै हामीले नीतिगत सुधार पनि चाहेको हो. यी विषयहरू हामी बुझाइरहेका छौं र सरकारले बुझ्नु पनि पर्छ.
1: यो पछिल्लो समयमा त सरकारले मेन पावर व्यवसायहरूलाई कम्पनीहरूलाई कारवाही गर्न थालिसकेपछि यस्ता घटनाहरू मर्न थाले भन्ने कुराहरू पनि सुनिन्छ नि.
0: होइन, अब यस्तो छ, हेर्नुहोस्, सरकार अथवा चाहिँ नियमनकारी निकायले कारवाहीको दायरालाई अगाडि बढाउनु एउटा पाटो होला. तर त्यो कारवाहीको दायरालाई अगाडि बढाउनु, दण्ड सजायको दायरालाई अगाडि बढाउनुभन्दा पहिला भएका नीतिगत त्रुटिलाई सुधार गर्नतर्फ चाहिँ लाग्नुपर्छ. पहिलो प्राथमिकतामा त्यो विषय राख्नुपर्छ. नीतिगत त्रुटि छन् यो क्षेत्रमा, यो क्षेत्रलाई चाहिँ विकृतियुक्त बनाउनका निम्ति ठूलो के अरे चाहिँ नीतिगत त्रुटि भएको छ. 72 सालमा भयो, 75 सालमा भयो, यी भएका नीतिगत त्रुटिलाई चाहिँ पहिला सुधारौं. नीतिगत त्रुटिलाई सुधारेर अनि चाहिँ व्यवसायीलाई सेवाग्राहीलाई चाहिँ अक्षरशः कानूनको पालना गर्न लगाउं भन्ने हाम्रो प्रस्ताव रह्यो सधैँ. तर पछिल्लो समय सरकारले अथवा नियमनकारी निकायले, खास गरेर वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने नियमनकारी निकाय भनेको चाहिँ वैदेशिक रोजगार विभाग नै हो. र वैदेशिक रोजगार विभागले पछिल्लो समय अक्षरशः कानूनको पालना गराउने ढंगले चाहिँ आफ्ना कार्यहरू अगाडि बढ़ाएको छ. तर हाम्रो चिन्ता कहाँनिर हो भने, हामीले के भन्यौं भने, के भनि आएको हो लामो समयदेखि भने, पहिला नीतिगत सुधार गरौं, त्रुटियुक्त ऐनका दफाहरूलाई संशोधन गरौं, जहाँ जहाँ अप्ठ्यारो छ त्यसलाई चाहिँ फुकाउं र त्यसपछि चाहिँ कानूनको अक्षरशः पालना गराउनतर्फ लगाउं. अहिले नै पुरानो खेतीविधिमा रहेर, पुरानै ऐनको व्यवस्थामा रहेर हामीले चाहिँ कानूनको अक्षरशः पालना गर्न सक्ने अवस्था छैन. त्यसो भएको हुनाले यदि तपाईँहरू कानूनको अक्षरशः पालना गराउनतर्फ लाग्नुहुन्छ भने हामी श्रमिक पठाउन सक्दैनौं भनेर हामीले भनेका छौं सरकारलाई. र वास्तविकता पनि त्यही हो, किनभने असम्मानित भएर सधैँभरि त्रासमा बसेर कानूनका त्रुटि ऐनका त्रुटिकै कारणले गर्दाखेरि चाहिँ व्यवसाय सञ्चालनमा बाधाहरू आइरहेका विषयलाई हामीले उठाइरहँदाखेरि त्यसको त्यो विषयको सम्बोधन हुँदैन भने त असम्मानित भएर त्रासमा बसेर व्यवसाय सञ्चालन गरिरहनु उपयुक्त हो जस्तो लाग्दैन. त्यसकारणले पनि हामीले केही समय यसलाई अहिले तत्काललाई चाहिँ शून्य समय मानेरै सरकारलाई पनि सघाउँ, नीतिगत सुधारका निम्ति सरकारलाई पनि सघाउँ र उपयुक्त नीति सर्वपक्षीय र सर्वस्वीकार्य नीति आइसकेपछि चाहिँ पुनर्ताजगीका साथ फेरि व्यवसायमा फर्कौंला भन्ने संकल्पसहित अहिले चाहिँ हामीले तत्काललाई श्रमिकहरू पठाउन बन्द गर्छौं भनेका छौं.
1: यसमा सब जति पनि 500-600 भन्दा बढी कम्पनीहरू कारवाहीमा पर्नु भएको छ, यस पछाडि चाहिँ व्यवसायीको आफ्नो कमजोरी थियो अथवा सरकारको दमनकारी कदम भनेर बुझ्ने के भन्ने यसलाई
0: एकदमै निष्पक्ष ताका साथ मैले मेरो अभिव्यक्ति दिनुपर्दा चाहिँ के हो भने कानून ऐनलाई हेर्दाखेरि केही त्रुटिहरू भएको छ, तर वैदेशिक रोजगार व्यवसाय त्यस्तो खालको व्यवसाय हो, त्यस्तो पेसा हो जुन पेसा चाहिँ सम्पूर्ण रूपमा मानवीय संवेदनशीलतासँग जोडिन्छ। मानवीय संवेदनशीलतासँग जोडिएको पेसा भएको कारणले त्यो संवेदनशीलतासँग भावना जोडिन्छ, भावनासँग व्यावहारिकता जोडिन्छ। यो कारवाहीको संख्या जुन चाहिँ विभागले बढायो, जुन संख्या देखायो, त्यसको एउटा पृष्ठभूमि कस्तो हो भन्दाखेरि 2024 तत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ ट्याक्सीवे निर्माणको चरणमा थियो। त्यति बेला हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 10 घण्टा मात्रै अपरेशनमा थियो। 10 घण्टा मात्रै अपरेशनमा भएको विमानस्थलले चापलाई धान्न सकेन तत्कालीन अवस्थामा। यो कस्तो रहेछ भन्दाखेरि निजी क्षेत्रलाई अथवा व्यवसायीलाई चाहिँ के हो भने को सरकारमा छ त्यसले मायने राख्दैन, सरकारको निर्णय फलो गर्नुपर्छ भन्ने हुन्छ। त्यो तत्कालीन अवस्थामा त्यो चापलाई व्यवस्थापन गर्नका निम्ति चाहिँ कन्सर्न 3 मिनिस्ट्री, त्यो तत्कालीन अवस्थामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अनि नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयका मन्त्री स्तरीय बैठक छलफलबाट चाहिँ ल अहिले चाहिँ भारतका विमानस्थलहरू प्रयोग गरेर श्रमिकहरूलाई जाने बाटो खोलिदेऊ भनेर निर्णय भएको छ। र त्यो निर्णयलाई आधार मानेर भारतमा भएको नेपालको दूतावासले तत्कालीन अवस्थामा त्योभन्दा अगाडि एनओसी अनिवार्य थियो, नो अब्जेक्सन लेटर चाहिँ दिनुपर्थ्यो दूतावासले, अनि मात्रै हाम्रा श्रमिकहरू त्यहाँका एयरपोर्ट प्रयोग गरेर उड्न पाउने व्यवस्था थियो। तर त्यो विशेष परिस्थितिमा चाहिँ ल अहिले चाहिँ नो अब्जेक्सन लेटर बिना नै श्रम स्वीकृति लिएर सरकारको सम्पूर्ण मापदण्ड पूरा गरेर आएका श्रमिकहरूको हकमा चाहिँ जाने वातावरण बनाइदिउँ भनेर उहाँहरूले निर्णय गर्नुभयो। दूतावासले त्यही सूचना जारी गर्यो अनि चाहिँ श्रमिकहरू त्यहाँबाट हामीले पठाउन थालेका थियौं। श्रमिकहरू त्यहाँबाट पठाउन थाल्यौं, त्यसले निरन्तरता पायो। अब विशेष परिस्थिति चाहिँ सहज भइसकेपछि सरकारले पुनः एनओसी चाहिँ लागू गर्नुपर्थ्यो, पुरानै अवस्थामा फर्किनु पर्थ्यो, अथवा नियमनकारी निकायले ल अहिले चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ के अरे धावन मार्ग चाहिँ सहज परिस्थितिमा फर्किएको छ, त्यस कारणले गर्दाखेरि अब ऐनको तत्त दफालाई समातेर के अरे दफाले गरेको व्यवस्थालाई हेरेर तपाईँहरूले यहीँको एयरपोर्टबाट पठाउनुहोस् भन्ने सूचना जारी गरिनुपर्थ्यो। त्यो पनि भएन, दुईटै कुरा भएनन्। र दुईटै कुरा नभइसकेपछि एउटा विषय त्यसले जन्मायो। दोस्रो कुरा चाहिँ के हो त भन्दा भारतबाट हाम्रा श्रम गन्तव्य मुलुकमा जाने हवाई भाडा दर र नेपालबाट श्रम गन्तव्य मुलुकमा जाने हवाई भाडा दर चाहिँ अत्याधिक मात्रामा फरक आयो। जस्तो बागडुगुराबाट युएई जाने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युएई जाने डिस्टान्स उत्तिकै लगभग, त्यो एयरबसमा चाहिँ प्रयोग हुने भनौ न के अरे चाहिँ कर्मचारीहरू उत्तिकै, ग्राउन्ड ह्यान्डलिङको कस्ट उत्तिकै, होइन फ्युल खर्च पनि उत्तिकै आउँछ होला सेम डिस्टान्स भइसकेपछि। तर त्यहाँबाट चाहिँ 21,000 नेपाली रूपियाँमा श्रमिकहरू युएई पुगेको अवस्था, अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाहिँ 65,000 रूपियाँ परिरहेको अवस्था। त्यसो भएको कारणले गर्दाखेरि त्यो श्रमिकलाई चाहिँ अत्याधिक आर्थिक भार पनि नपरोस् भन्ने हिसाबले एउटा, र दोस्रो चाहिँ रोजगारदाता मुलुकका रोजगारदाताहरूले पनि तीनै डेस्टिनेसनहरूको टिकट पठाइदिएको कारणले गर्दाखेरि त्यसले नियमितता पायो, निरन्तरता पायो। तर सरकारको ध्यान कहाँनिर जानु पर्थ्यो भने अत्याधिक मात्रामा कृत्रिम अभाव सृजना गरेर कार्टेलिङ भइरहेको जुन टिकट छ त्यो टिकटमा भइरहेको चाहिँ अनियमिततालाई नियन्त्रण कसरी गर्ने, सहुलियतपूर्ण भाडा दर कसरी चाहिँ निर्धारण गर्ने भन्नेतर्फ ध्यान जानु पर्थ्यो एउटा। दोस्रो विषय चाहिँ योभन्दा अघिल्लो आर्थिक वर्षले के व्यवस्था गर्यो, आर्थिक वर्षको बजेट भाषणले के व्यवस्था गर्यो भनेदेखि हवाई यात्रुलाई चाहिँ प्रति टिकट 13% भ्याटको चाहिँ व्यवस्था गर्यो। ठिक छ, आउने जाने पर्यटकहरूका लागि, घुम्न जानेहरूका लागि त्यो स्वाभाविक होला, तर यत्रो ठूलो देशको अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनका निम्ति कन्ट्रिब्युसन गरेका श्रमिकलाई समेत राज्यले 13% भ्याट चाहिँ त्यो टिकटमा लगाइरहेको छ। त्यो कमसेकम त्यो 13% भ्याट छुट गरिदिउँ, हाम्रो पनि श्रमिकप्रति दायित्व छ, श्रमिकमाथि दायित्व छ। श्रमिक श्रम गर्न जाने श्रमिकलाई 13% अतिरिक्त भ्याट टिकटमा लगाउनु यो पनि न्यायिक होइन होला। त्यसो भएको कारणले गर्दाखेरि यी यस्ता खालका विषयलाई चाहिँ थितिमा ल्याउनु पर्नेमा विशेष परिस्थितिका कारण चाहिँ के अरे वैदेशिक रोजगारमा जाने श्रमिकलाई भारतको बाटो पठायो भनेर कार्यवाही गरिनु यो न्यायचित भएन भन्ने हाम्रो तर्क हो र वास्तविकता पनि यही हो। किनभने राज्यले त समग्र विषयलाई हेर्ने हो, तर कार्य प्रगति देखाउनका निम्ति अथवा चाहिँ कारवाहीको दायरा बढाउन मैले यति काम गरेँ भन्ने देखाउनका निम्ति गरिने स्टनबाजीले सेवाग्राहीलाई ठूलो हानि पुर्याएको छ यो इतिहासबाट हामी बुझेका छौँ। त्यसो भएको हुनाले पनि यो गलत हो भन्ने कुरा चाहिँ हामीले भनेका हौ सरकारलाई।
1: यो जुन भर्खरै केही समय अगाडि तपाईँले शून्य समयको प्रसङ्ग जोड्नु भएको थियो, यो शून्य समय भनेर चाहिँ तपाईँहरूले जुन अवस्था घोषणा गर्नुभएको छ यसको व्यावहारिक अर्थ चाहिँ के हो र यो विशेष गरी चाहिँ कहिलेसम्म कायम रहन्छ?
0: यो शून्य समयको व्यावहारिक अर्थ के हो भन्नुहुन्छ भने हामीले पहिले अघि पनि भने हामीले नीतिगत सुधारका माध्यमबाट यो वैदेशिक रोजगार क्षेत्र चाहिँ के हो भने 48 सालदेखि आजसम्म स्थिर भएर सम्मानित पेसाको रूपमा स्थापित हुन सकेन। यो धमिलिएको अवस्थामा रहेको वैदेशिक रोजगार क्षेत्रलाई सङ्लो बनाउनका निम्ति, यसलाई छिति र विधिमा ल्याउनको निम्ति, यो पेसालाई सम्मानित बनाउनका निम्ति हामीले सबैभन्दा पहिला नीतिगत सुधार गर्नुपर्छ। नीतिगत सुधारका माध्यमबाट श्रमिकहरूको हकहितलाई संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पेसाको रूपमा स्थापित गरौं र उत्तरदायी सरकारको चाहिँ परिकल्पना गरौं भन्ने उद्देश्य हो यसको व्यावहारिक विषय। अहिले तत्काललाई शून्य समय मान्नुको पछाडि चाहिँ कारण के हो त भन्दा सरकारले अक्षरश कानूनको पालना गराउँछु भनिरहँदा र त्यही अनुसारका गतिविधिहरू अगाडि बढाइरहँदा हामी अहिले कोही अवस्थामा कानूनको अक्षरश पालना गर्ने ठाउँमा छैनौं। नीतिगत सुधार गरौं, त्यो नीतिगत सुधारका निम्ति हामी सरकारलाई चाहिँ सघाउँछौ। हामीले हाम्रा व्यावहारिक पक्षका कुराहरू होलान्, हाम्रा अनुभवका कुराहरू होलान्, ती अनुभवको कुराहरू सेयर गर्छौं। त्यसपछि चाहिँ नि त्रुटियुक्त नीतिलाई सुधार गरौं र कानूनको अक्षरश पालना गरौं तर्फ लागौं भनेर हिजोदेखि हामीले प्रस्ताव गरेको हो। अब त्यो प्रस्तावलाई चाहिँ अब 72 सालदेखि यो चलिआएको बहस हो, यो त अहिलेको सरकारसँग आज अथवा हिजो मात्रै हामीले उठान गरेको विषय त होइन। त्यसो भएको हुनाले अहिले चाहिँ बरु 10 दिन लाग्ला, 15 दिन लाग्ला, 20 दिन लाग्ला, हामीले 20 दिन गरेको त्यागले अथवा श्रमिकहरू 20 दिन श्रमिकहरू वैदेशिक बजारमा जान नपाउँदा यो क्षेत्र सुध्रिन्छ, यो क्षेत्रमा नीतिगत सुधार हुन्छ, यो क्षेत्रलाई चाहिँ सही ढंगले सरकारले सम्बोधन गर्छ र वैदेशिक बजार व्यवसायीहरू पनि संस्थागत सुशासनमा फर्किन्छन् भन्ने एउटा आधारशिला तयार हुन्छ भनेदेखि हामीले यसलाई अहिले शून्य समय मानौं। श्रमिकहरूलाई पनि सम्झाउ, अन्तिम प्रक्रियामा रहेका श्रमिकहरू जो हुनुहुन्छ 8-10 दिन पर्खनुहोस्, यसलाई साँच्चै राज्यले इच्छा शक्ति चाहिँ देखाउने हो भने यो 2 दिनमा समाधानको हुने कुरा हो। खास चाहिँ कति लामो जान्छ भन्ने कुरा यहाँले चाहिँ जुन भन्नुभएको छ 2 दिनमा यो विषय समाधान हुन्छ राज्यले चाहने हो भने। अब राज्यले नचाहने हो भने यो लम्बिएर जान्छ। किन? मैले अघि पनि भने कानूनको अक्षरश पालना गर्ने ठाउँमा हामी छैनौं। कारण नीतिगत त्रुटि। नीतिगत त्रुटिको मुख्य नीतिगत त्रुटि चाहिँ के हो त भन्दा 2072 सालमा भएको फ्री भिसा फ्री टिकट र 10,000 सेवा शुल्कको चाहिँ नीति सबैभन्दा ठूलो त्रुटियुक्त नीति हो। हामीले स्पष्ट रूपमा चाहिँ आम जनतालाई भन्नुपर्छ, सरकारलाई भन्नुपर्छ कि नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरू 5-7% श्रमिक चाहिँ कम्प्लिटली इम्प्लोयर पे प्रिन्सिपल अन्तर्गत वैदेशिक रोजगार के अरे विदेशमा भएका ती रोजगारदाता संस्थाहरूले कम्प्लिटली खर्च बेहोरेर लाने अवस्था छ। त्यसरी गइराख्नु भएको छ श्रमिकहरू 5-7% त्यो सेवा उपभोग गर्नुभएको छ। त्यो सेवा ल्याउने अथवा त्यो व्यवस्था गर्ने पनि वैदेशिक रोजगार व्यवसाय नै हुन्। 5-7% यहाँले देख्नु भएको होला, 200 माग आयो भने 5,000 लाम लागेको मिडियामा यत्र तत्र चाहिँ सर्वत्र हामीले देखिरहेका छौँ होइन। अब त्यो व्यवस्था पनि हामीले गर्यौं। 10% श्रमिक लगभग हामीले के भनिरहेका छौँ भन्दा फ्री भिसा फ्री टिकट अन्तर्गत जानुभएको छ। बाँकी 85% श्रमिक चाहिँ कस्तो अवस्था छ भन्दाखेरि यसमा अझ अलिक बढी डिक्लेयरफाई गर्दाखेरि चाहिँ 35% श्रमिकहरू चाहिँ त्यो रोजगारदाताको परख गरेर यतिको रोजगारदाता कहाँ हामी जाँदाखेरि चाहिँ हामीलाई ठिक हुन्छ भन्ने इच्छा जाहेर गर्नुभयो र टिकट काटेर जान्छु भन्नुभयो भने टिकट काटेर गइरहेको अवस्था हो अहिलेको। र बाँकी रहेको जुन 50% श्रमिक छ त्यो 50% श्रमिक चाहिँ टिकट पनि काटेर जाने, गन्तव्य मुलुकमा भएका चाहिँ त्यहाँका लोकल एजेन्सीहरूको चाहिँ शुल्क पनि तिर्नुपर्ने यो अवस्थाबाट गइराख्नु भएको छ। हामी वैदेशिक रोजगार व्यवसायले के भनेको हो भने त्यो पहिलो अघि मैले भनेको 5-7% जुन संख्या छ त्यसलाई चाहिँ प्रोत्साहित गरौं, दोस्रो र तेस्रो जुन विधि छ त्यो दोस्रो र तेस्रो विधिलाई व्यवस्थित गरौं र जुन चौथो विधि छ यसलाई निरुत्साहित गरौं, यसलाई पूर्ण रूपमा निरुत्साहित गरौं। त्यसलाई निरुत्साहित गर्नका निम्ति चाहिँ राज्यले स्पष्ट रूपमा के भनिदिनु पर्यो भने श्रमिकले श्रम गन्तव्यमा जानुभन्दा पूर्व आफ्नो सुरक्षासँग रिलेटेड केही खर्चहरू गर्नुपर्ने कानूनी व्यवस्था छ। त्यो श्रमिकले नै गर्नुपर्ने व्यवस्था हो। त्यसलाई ट्रान्सपरेन्टली जनतालाई भनिदिनुपर्छ सरकारले. अहिले त कस्तो भाष्य निर्माण भयो भने उहाँहरूलाई गरिदिएको हामीले त फेसिलिट गरिदिएको कुरा हो, हामीले उहाँसँग पैसा लियौं इन्सुरेन्स कम्पनीलाई तिर्दियौं, हामीले उहाँसँग पैसा लिएर एसएसएफलाई तिर्दियौं, कल्याणकारी कोषको चाहिँ नि के अरे प्रबन्धन बोर्डको कल्याणकारी कोषमा लगेर पैसा तिर्दियौं हामीले होइन. त्यो पैसा समेत जस्तो अब स्वास्थ्य परीक्षणका खर्चका कुराहरू छन्, अभिमुखीकरण तालिमका खर्चका कुराहरू छन्, अझ यूएई जाने श्रमिकका लागि त यो चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्नका निम्ति लाग्ने 16,000 त्यो खर्चको कुरा छ. यो यी सबै श्रमिकले चाहिँ बेहोर्नुपर्ने खर्च पनि वैदेशिक रोजगार व्यवसायले लिएर खल्तीमा हाले भन्ने जुन भाष्य निर्माण भएको छ त्यो भाष्य नै त्यो भाष्यलाई चिर्नु जरूरी छ. त्यसले चाहिँ राज्यले नै एउटा विधि स्थापित गरेर राज्यले नै के भनिदिनु पर्यो भने यो यो शीर्षक चाहिँ श्रमिकले तिर्नुपर्ने रकम हो, यो चाहिँ वैदेशिक रोजगार व्यवसायले तपाईँहरूसँग लिए फेसिलिट गरिदिए तर यो उहाँहरूले लिएर खल्तीमा हालेको पैसा होइन, यो त राज्यको पनि त जिम्मेवारी हो नि. र सँगसँगै के भनिदिनु पर्यो भने 10,000 सेवा शुल्कमा हामीले काम गर्न सक्दैनौं भनेर 72 सालदेखि नै हामी भनिआयौं. त्यो 72 सालमा आएको निर्णय पनि के थियो, 3 महिने परीक्षणकालको निम्ति भनेर आएको निर्णय थियो. खास भन्ने हो भने कस्तो राज्यमा छौं हामी भनेदेखि 72 सालमा परीक्षणकालको निम्ति आएको निर्णयको वैधानिकता नहेरिकन, त्यो निर्णय वैधानिक भएकै छैन हामी यसमा स्पष्ट छौं, तर पपुलिस्टिक निर्णय भयो भन्दैमा वैधानिकता नै नदिइकन यस्ता खालका नीतिहरू हामी बोकेर लिएर आयौं र यो क्षेत्रलाई अस्तव्यस्त बनायौं. त्यसो भएको कारणले वैदेशिक रोजगार व्यवसायका पनि आफ्नै खर्च शीर्षकहरू छन्, के अरे चाहिँ बजार प्रबन्धनका निम्ति अन्तर्राष्ट्रिय बजार प्रबन्धनका निम्ति त्यो ठाउँमा जानुपर्ने, हामी प्लेनै चढेर जानुपर्छ, त्यो ठाउँमा बस्नुपर्छ, मार्केटिङका कष्टहरू छन्, माग ल्याइसकेपछि पनि यहाँ इन्टरभ्यूहरू गराउनुपर्छ, इन्टरभ्यू गराउँदाखेरि त्यत्तिकै खर्च छ, ट्रेड टेस्टका खर्चहरू छन्, सबैभन्दा ठूलो अझ त्योभन्दा बढी त के हो भन्दा कार्यालय सञ्चालनका खर्चहरू छन्। त्यसो भएको हुनाले हामीले 10,000 काम गर्न सक्ने वातावरण छैन. अब यो अवस्थामा चाहिँ के गर्दाखेरि उपयुक्त होला भनेदेखि कमसेकम राज्यले वैज्ञानिक सेवा शुल्क निर्धारण गरेर तपाईँहरूले लिने सेवा शुल्क यो हो, योभन्दा बाहेकका सेवा शुल्क के अरे योभन्दा बाहेक कानूनभन्दा दायाँ बायाँ तपाईँहरूले गर्नुभयो भनेदेखि तपाईँहरूलाई चाहिँ अब त्यसपछि चाहिँ हामी डण्डा चलाउँछौं, कानूनको अक्षरशः पालना गराउँछौं भन्नेतर्फ जानुपर्ने, यी नमिलेका विषयहरूको के अरे तादम्यता मिलाउने जिम्मेवारी सरकारको हो. हामी व्यवसायिक संघमा भएका कारणले हामी त्यसमा चाहिँ सहयोगीको भूमिका खेल्छौं. ओभरअल वैदेशिक रोजगारको यो जुन माइग्रेसनको चक्र छ, जुन यो आप्रवासनको चक्र, यो श्रम आप्रवासनको चक्रलाई चाहिँ आद्यपान्त बुझेर सरकारले नीतिगत निर्णयमा चाहिँ तदारुकता देखाउनु पर्यो. त्यसो भयो भने हामीले परिकल्पना गरेको श्रमिकको सुरक्षासँग रिलेटेड विषय, श्रमिकको हकित संरक्षणसँग रिलेटेड विषय, श्रमिकलाई अत्याधिक आर्थिक भार पर्यो भन्ने खालका विषयहरूको निराकरणतर्फ जान सक्छौं. तपाईँ हामीले यदि यो हुन सक्यो भने 2-3 महिनामै यसको चाहिँ सकारात्मक रिजल्ट देख्न थाल्छौं. हामीले सरकारलाई भनेको विषय नै हो.
1: यसमा पनि सर जस्तै अब एक पक्षबाट हेर्दाखेरि सरकार आफ्नो कुरामा अडिग छ, आफ्नो निर्णयमा अडिग छ र कम्पनीहरूले पनि अब श्रमिक पठाउन अब कहिलेसम्म हुन्छ, सरकारले अलि सहज वातावरण नबनाएसम्म यो निरन्तर रहने होला के हो के हो त्यो प्रक्रियाको बारेमा कुराकानी पनि भइहाल्छ पक्कै पनि, र मार चाहिँ अन्तिममा गएर श्रमिकहरूले नै पर्ने देखिन्छ. यसको विषयमा समाधानको विषयमा हामीले सरकारसँग छलफल अथवा परामर्श केही गरेका छौं कि छैनौं?
0: हामीले केही समय अगाडि वैदेशिक रोजगार व्यवसायीज्यूहरूलाई बोलाएर एउटा व्यवसाय भेला पनि गरेका थियौं. त्यो व्यवसाय भेलाको दिन हामीले के भन्यौं सरकारलाई भने हामी 15 दिन पछाडि श्रमिकहरू पठाउन बन्द गर्छौं, तपाईँहरूले अलिक चाँडो गरिदिनुहोस् भनेर हामीले भन्यौं. अब ऐन संशोधन गर्ने जुन ऐनमा भएका त्रुटियुक्त दफाहरू छन् त्यसलाई संशोधन गर्ने चरणमा सरकारले तदारुकता देखाएकै हो. सरकारले ऐन संशोधनलाई ऐन संशोधनका निम्ति प्रस्तावित मस्यौदालाई चाहिँ राय बुझ्नका निम्ति भनेर अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय पठाइसकेको भन्ने कुरा मन्त्रीज्यूले भन्नुभएको पनि हो हामीलाई. तर चिन्ता कहाँनिर रह्यो भन्दाखेरि त्यो ऐन संशोधन र यो सेवा शुल्क निर्धारणको कुरा चाहिँ एकैपटक आउने खालको तयारी गर्न लागेको हो कि भन्ने हामीले देख्यौं. त्यसो भएको हुनाले त्यो ऐन संशोधन चाहिँ त्यसको प्रक्रियागत समय लाग्ने कुरा होला होइन, प्रक्रिया पुर्याउनका निम्ति 3-4 महिना लाग्ला, त्यो क्याबिनेट जानु पर्यो, सदनमा जानु पर्यो, अपर हाउसमा जानु पर्यो, राष्ट्रपति कहाँ जानु, यसका विधिवत रूपमा यसको समय लाग्न सक्ने सम्भावना छ. तर सेवा शुल्क निर्धारण गर्नुको विषय भनेको चाहिँ सिम्पल्ली राज्यले, मैले अघि पनि भने, राज्यले इच्छा शक्ति देखाउने हो भनेदेखि चाहिँ वैदेशिक रोजगार ऐन 2064 को दफा 24 टेकेर मन्त्री स्तरीय निर्णय गर्दाखेरि पनि पुग्ने कुरा हो. यदि मन्त्री स्तरीय निर्णय गर्न कुनै त्यस्तो खालको चाहिँ अप्ठ्यारो छ भनेदेखि यो विषयलाई क्याबिनेटमा लगेर लिएर आउँदा पनि हुने विषय देखिन्छ. त्यो कानूनले, के अरे ऐनले पर्याप्त आधार दिएको छ त्यहाँ. त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यदि श्रमिक नै मार्न पर्ने विषयमा हामी चिन्तित हुने हो भने, चिन्तित हुनु पनि पर्छ र चिन्तित हुने हो भने यसको उपाय दुई दिनमा सुझिन्छ. हामीले शुक्रबार निर्णय गर्यौं, शनिबार र आइतबार विदा भयो, आज सोमबार को विषय भयो होइन. अब चाहिँ नि राज्यसँग बस्ने हो भने मंगलबार बुधबारमा त यो विषय टुङ्गिन्छ, दुई तीन दिनले त्यत्रो ठूलो खासै असर चाहिँ नि पार्दैन. तर अब वैदेशिक रोजगार व्यवसायहरू आन्दोलनमा गए भन्ने खालको भाष्य पनि निर्माण नगरियोस् भनेर पनि हामीले सरकारलाई भनेका छौँ. यो त हामीले शून्य समय मानेको हो, हामीले नीतिगत सुधारका निम्ति सरकारलाई चाहिँ सहयोग गर्छौं भनेर भनेको हो. एउटा टेबलमा बसौं, 15 बुँदामा हामीले माग मागेका छौं. त्यो 15 बुँदामध्ये केही बुँदाहरू अलरेडी त्यो चाहिने कानून संशोधनको प्रक्रियामा प्रवेश गरिसकेको विषय, ऐन संशोधनको विषयमा प्रवेश गरिसकेको विषय छ, र के अन्य जुन व्यावहारिक बुँदाहरू छन्, जस्तो हामीले चाहिँ हवाई भाडादर न्यूनीकरणको विषय गरेका छौँ, अन्तर्राष्ट्रिय विमानस्थल यो भैरवा र पोखरालाई चाहिँ नियमित गरौं, त्यहाँ उडानहरू भरौं होइन, भारतबाट जान चाहिँ रोक्ने, अनि यहाँ हाम्रो के अरे चाहिँ हवाई भाडादर न्यूनीकरणमा चाहिँ हामीले पहलै नगर्ने हो भने फेरि त्यसले पनि चाहिँ श्रमिकलाई नै मार पार्ने हो. यहाँ त श्रमिकलाई मार पार्ने विषय बन्दले मात्रै मार परेका छैनन्, यहाँ हामी अलिकति खुलस्त हुनुपर्ने कुरा के छ भने बन्दले मात्रै श्रमिक मार परेका होइनन्, श्रमिकलाई आर्थिक शोषण कहाँ कहाँबाट भइरहेको छ भन्ने विषय टिकटसँग रिलेटेड हेर्नुहोस् त, 24-25 हजार पर्ने टिकट आज 65,000

0: जनशक्तिहरू नेपालको श्रम बजारमा प्रवेश गर्छन्, त्यो श्रम बजारमा प्रवेश गरेको जनशक्तिलाई व्यवस्थापन गर्न कत्रो ठूलो चुनौती छ, यी सम्पूर्ण विषयलाई चाहिँ समग्र रूपमा आम जनमानसले बुझ्नु जरूरी छ। या अहिले पछिल्लो समय हामीले यो घोषणा गरिसकेपछि अत्याधिक मात्रामा गालीहरू आएको पाइन्छ, गालियाहरू आएको देखिन्छ, तर यो गाली दुई महिना तीन महिनापछि हामीले जुन विषय सरकारसँग राखेका छौं त्यो स्थापित हुन सक्यो भने त्यो गाली चाहिँ तालीमा परिणत हुन्छ भन्ने विषय पनि छ। मैले यहाँसँग एउटै मात्र एउटा विषय के जोड्न चाहन्छु भने आज वैदेशिक रोजगार व्यवसायी संघ र वैदेशिक रोजगार व्यवसायीहरू त्यो संकल्प गर्न तत्पर छन्, त्यो संकल्प गर्न तयार छन् जसले नीतिगत सुधारका माध्यमबाट यो पेसा सम्मानित भयो भने सम्मानजनक ढंगले हामीले पेसा व्यवसाय गर्ने वातावरण चाहिने भइदियो हुन्थ्यो भन्ने ठाउँमा छन्। हिजोको अवस्थामा छैनन् वैदेशिक रोजगार व्यवसायीहरू। हामीले त के भनेको भने यो पेसालाई सम्मानित पेसाको रूपमा स्थापित गरेर कमसेकम पुस्तान्तरणसम्म गर्न पाऊ भन्ने संकल्पसहित हामी अगाडि बढेका हौं। मैले पटक पटक भन्ने गरेको छु, मैले 20 वर्ष लगानी गरेर, पैसाको लगानी गरेर, समयको लगानी गरेर चाहिँ के अरे अन्तर्राष्ट्रिय सम्बन्धहरू स्थापित गरेर, आन्तरिक सम्बन्धहरू स्थापित गरेर खड़ा गरेको सानो एम्पायर म अब रिटायर हुन लागे, छोरो तिमी सम्हाल है भनेर दिने अवस्था दिने खालको चाहिँ सम्मानित पेसा बन्न सकेन। यो पेसालाई सम्मानित बनाउनका निम्ति त्यो तहको बहस हिजो भयो कि भएन त्यो गौण विषयको त्यो एउटा प्रश्नको विषय होला, तर आज हामी त्यो तहको बहस गर्न तयार छौं। त्यसकारणले यो सबैले चाहिँ यति बेला साथ सहयोग गरेर यो वैदेशिक रोजगार क्षेत्रलाई चाहिँ सम्मानित पेसाको रूपमा स्थापित गर्नका निम्ति मेरो आह्वान पनि हो। यो अहिले श्रमिक चाहिँ 10-15 दिन को विषयलाई लिएर श्रमिकहरू मारमा पर्ने भए भन्ने भाष्य पनि हामी निर्माण नगरौं। यो समग्र रूपमा हामीले उठाएका मागहरू 15 वटा बुँदा राम्रोसँगले अध्ययन गर्नुभयो भने यो श्रमिकको हितसँग मात्रै जोडिएको छ, थोरै व्यावसायिक हितको कुरा जोडिएको होला, तर श्रमिकको हितसँग मात्रै जोडेर हामीले यो विषय ल्याएका छौं।
1: कार्यक्रम देश परदेशमा हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण, व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिकमाथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौ।
2: यसमा विशेष गरी तपाईँले प्रश्न पार्नुभयो म्यान पावर कम्पनीलाई चाहिँ सम्मानको पेसा व्यवसायमा चाहिँ हामीले परिणत गर्न खोजेका हो भन्ने तपाईँले प्रश्न पार्नुभयो र सँगसँगै अहिले जुन गतिविधि भइरहेको छ त्यसले चाहिँ पछिका लागि दीर्घकालीन रूपमा चाहिँ श्रमिकहरूको भनौँ अब सुरक्षाका कुराहरू भनौँ अनि त्यो लागत खर्चका कुराहरू भनौँ ती आदि इत्यादि कुराहरूमा चाहिँ अलिकति सहज होस् भन्ने हाम्रो उद्देश्य

0: रहेको छ भन्ने कुरा तपाईँले प्रश्न पार्नु भएको छ। यसमा पनि जुन कारवाहीमा परेका जति पनि इजाजत पत्रवालाहरूको कारवाही फिर्ता माग्नुको तर्क चाहिँ के हो खासमा?
1: यो कारवाही फिर्ता माग्नुको तर्क भनेको यो कारवाही नै न्यायोचित भएन भनेर भनिआएका छौँ हामीले। के हो त भन्दा कुनै दिन केही सरकारको नेपाल सरकारकै होइन कसले सञ्चालन गरेको थियो सरकार अथवा सत्तामा को थियो त्योसँग हामीलाई हामी निजी क्षेत्रलाई त्यसले खासै ठूलो महत्व राख्दैन, हामी पेसा व्यवसाय सञ्चालन गरेका व्यवसायी हौ। त्यही नेपाल सरकारले कुनै दिन यस्तो निर्णय गर्छ कि यो विशेष परिस्थिति भयो, यो विशेष परिस्थितिका कारणले गर्दाखेरि चाहिँ यो खालको निर्णय गरौं है भन्छ, हामी त्यो निर्णय मान्छौं। समय परिवर्तन हुन्छ, दुई वर्ष बित्छ, दुई वर्ष बित्दाखेरि ए अर्को सरकार आउँछ, अर्को सरकार ए यहाँ त गलत भएको रहेछ है, यो कस्तो खालको चाहिँ प्रतिशोधपूर्ण सोच हो? त्यो विधि स्थापित किन भयो भन्ने कुराको जड चाहिँ पहिला खोज्नुपर्छ। सरकार सञ्चालनमा रहेका ब्युरोक्रेसी, नेपालका ब्युरोक्रेसी, स्थायी सरकार भनौँ न, स्थायी सरकार, अस्थायी सरकार, सबैले कुनै पनि निर्णय गर्नुभन्दा पहिला यो विधि के कारणले चाहिँ स्थापित भएको रहेछ, किन यसो भयो, यो त यस्तो थिएन भन्ने कुराको जड पत्ता लगाएर पो अनि चाहिँ त्यसका व्यावहारिक पक्षलाई हेरेर अनि कारवाहीको कुरा अगाडि बढाउने हो। त्यो त न्यायोचित भएन, किन न्यायोचित भएन भन्ने कुरा हो भनेदेखि मैले अघि पनि भने एउटा सरकारले गरेको निर्णय हामीले पालना गर्यौं, अर्को सरकार आयो कारवाही गर्नतर्फ उद्दत भयो, यो नै चाहिँ विषय पाच्य भएन, यो न्यायोचित भएन। होला कानूनको एउटा चाहिँ उपदफा के अरे चाहिँ के अरे मान्नुपर्ने चाहिँ अवस्था त्यति बेला थियो, कुनै अर्को देशको चाहिँ पोर्ट प्रयोग गर्नुपर्ने भए अथवा विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागको चाहिँ स्वीकृति लिनुपर्ने भन्ने चाहिँ एउटा व्यवस्था छ, तर तत्कालीन अवस्थामा त्यो व्यवस्थालाई के अरे चाहिँ लागू गर्नतर्फ त्यो विभाग त्यो अड्डा पनि लागेन। के भन्थ्यो भन्दा ती तीनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि मानिदियो क्या त्यति बेला, त्यो तीनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि चाहिँ नै मानिसकेपछि त्यो कानूनको उपदफा ओझेलमा पर्यो। त्यसो भएको कारणले गर्दाखेरि पनि यो चाहिँ यो कारवाही चाहिँ न्यायोचित छैन भन्ने कुरा हामीले भनेका हौं।
0: हजुर, अनि यो अर्को प्रसङ्ग भनेको जुन नयाँ म्यान पावर लाइसेन्स चाहिँ रोक्नुपर्ने माग गर्नुभएको छ नि, यो माग चाहिँ किन राख्नुभयो?
1: हेर्नुहोस् अब यो माग राखिरहँदाखेरि चाहिँ हामीले एकपल्ट दुईटा पर्सपेक्टिभबाट यो माग राखेको छ। एउटा चाहिँ जस्तो होला यसले जनतालाई दिएको संवैधानिक अधिकार थोरै कुण्ठित त बनाउला, तर नियमन गर्नका निम्ति चाहिँ राज्यलाई नै सहज होस् भन्ने हो, किनभने हाम्रो जनसङ्ख्या कति अनि हामीले दिएको लाइसेन्स कति, हेर्नुहोस् है हामीले दिएको इजाजत कति र हाम्रो जनसङ्ख्या कति, कमसेकम यो जनसांख्यिक गणनालाई पनि आधार मानेर पेसा व्यवसाय गर्ने चाहिँ निश्चितता कायम गर्नुपर्छ कि भने जस्तो लाग्छ। जस्तो अमेरिकाका कतिपय सिटीहरूमा हामी जाँदाखेरि त्यत्रो ठूलो देशमा त्यस्ता ठूला सिटीहरूमा पनि के हेर्छौँ भन्दाखेरि यो एरियामा 50 भन्दा बढी रेस्टुरेन्ट चल्दैन भन्ने उनीहरूले निर्णय गर्यो भने त्यो 50 भन्दा बढी लाइसेन्स दिँदैन, किनभने त्यहाँको उनीहरूले जनसङ्ख्या हेर्छन्, त्यो रेस्टुरेन्टको उपभोग गर्न आउने मान्छेहरू हेर्छन्, लाइसेन्स दिएर अथवा चाहिँ इजाजत दिएर त्यो पेसा सञ्चालन गर्ने व्यक्ति चाहिँ सस्टेन हुन सकेन भने आखिर अन्तत गत त काहीँ न काहीँ त फेरि राज्यकै फेलियर हो, राज्य नै फेलियर हो। इजाजत दियो सस्टेन हुन सकेन, किन सस्टेन हुन सकेन भन्दा हाई प्रतिस्पर्धा थियो, हाई प्रतिस्पर्धा भएको कारणले ऊ सस्टेन हुन सकेन, टिक्न सकेन बजारमा, तर त्यसलाई चाहिँ एउटा दायराभित्र ल्याइयो, निश्चितता गरियो अथवा चाहिँ के अरे संख्याको हिसाबले चाहिँ नियन्त्रण गर्न सक्यो भनेदेखि त आखिर सबै सस्टेन हुने भयो नि त, त्यो एउटा विषय छ। अर्को कुरा चाहिँ के हो त भन्दा हामीले बन्दै गरौँ भने होइन, हामीले यो पूर्ण रूपमा यो क्षेत्रलाई चाहिँ नै सम्मानित पेसाको रूपमा स्थापित नगर्दासम्मका निम्ति यसलाई चाहिँ केही समय बन्द गरौं, लाइसेन्स वितरण बन्द गरौं। हामीले त के भनिरहेका छौँ भन्दा यहाँ त कस्तो भयो भने यहाँ 30 यो पेसा गरिरहनु भएका व्यवसायी पनि हुनुहुन्छ अनि भर्खरै आउँदै गर्नुभएका व्यवसायी पनि हुनुहुन्छ अनि त्यो 30 अहिलेसम्मको जुन अनुभव छ, 30 अहिलेसम्मको अनुभवले अथवा चाहिँ लामो समयदेखि यो पेसामा संलग्न भएका व्यक्तिहरूले सम्मानित पेसाको रूपमा यसलाई स्थापित गरौं भन्ने इच्छा जाहेर गरेको देखिन्छ। नवप्रवेशीहरूको चाहिँ के हुन्छ, नवप्रवेशीहरूको चाहिँ के हुन्छ त भन्दा तत्काललाई सम्पूर्ण रूपमा कानून पनि बुझेको अवस्था देखिँदैन होइन, र सम्पूर्ण रूपमा चाहिँ हामीले जे चाहिरहेको हो जे चाहिँ हुनुपर्ने हो त्यसको लयमा चाहिँ नहिँडिन सक्ने सम्भावना बढ्छ। त्यसो भएको हुनाले 5 वर्षका लागि लाइसेन्स बन्द गरौँ, त्यतिन्जेल नियमन गरौं, नीतिहरू बनाऊ, प्रभावकारी नीतिहरू बनाऊ, जुन दिनसम्म वैदेशिक रोजगार हामीलाई आवश्यक पर्छ यो देशको अर्थतन्त्रका लागि र यो देशको बेरोजगार व्यवस्थापनका निम्ति हामीलाई चाहिँ जुन दिनसम्म वैदेशिक रोजगारको व्यवस्था के अरे आवश्यकता पर्छ त्यो दिनसम्मका लागि हुने गरेर दीर्घकालीन रूपमा चाहिँ यसलाई चाहिँ यो क्षेत्रमा स्थिति बसाल्नका निम्ति काम गर्नलाई चाहिँ लागू भन्ने बाटोबाट चाहिँ हेर्नुपर्छ सोच्नुपर्छ भन्ने हो होइन। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यो कस्तो छ भन्दाखेरि यो लाइसेन्स वितरणलाई चाहिँ हामीले 5 वर्ष चाहिँ रोक्न सक्यौँ भने र त्यो नयाँ लाइसेन्स दिँदा नयाँ इजाजत पत्र दिँदा उचित मापदण्ड तयार गर्न सक्यौँ भनेदेखि त्यो लय सबै त्यही अनुसारले चाहिँ समातेर जाने त्यही अनुसारले चाहिँ बुझेर जाने हुन सक्छ। त्यो 5 वर्ष चाहिँ त्यो के हो त भन्दा अनुभवी मान्छेहरूको प्रवेश होस्, यो क्षेत्रमा काम गरिसकेका मान्छेहरूको प्रवेश होस्, त्यसले गर्दाखेरि चाहिँ व्यतिथि नियन्त्रणमा सहयोगी भूमिका खेलोस्, त्यसका लागि चाहिँ हामीले यो के अरे चाहिँ भनेका हौ यो लाइसेन्स चाहिँ तत्कालका लागि केही समयका लागि बन्द गरौँ, सधैँका लागि बन्द गरौँ भने होइन, यो संवैधानिक अधिकार कुण्ठित हुन्छ त्यसले, केही समयका लागि चाहिँ बन्द गरौँ, यो भरवार्ती चाहिँ दिएर सस्टेन हुन सक्छ कि सक्दैन त्यो त राज्यको पनि त जिम्मेवारी हो नि होइन। एउटा सानो क्षेत्रमा के अरे 1 लाख जनसङ्ख्या भएको क्षेत्रमा चाहिँ 50,000 वटा रेस्टुरेन्ट चाहिँ के अरे 500 वटा रेस्टुरेन्ट चाहिँ सस्टेन हुन सक्छन् सक्दैन भन्ने चिन्ता त राज्यले पनि अभिव्यक्त गर्नुपर्छ, किनभने जनताले सुरु गर्न लागेको पेसा व्यवसाय जनताको लगानीबाट हुने हो। जनताले काहीँ कतै लगानी गर्दैछ भनेदेखि त्यो उसले गर्न लागेको लगानीको सुरक्षा छ कि छैन भन्ने हेर्ने चिन्ता पनि राज्यको हो। त्यसो भएको कारणले चाहिँ केही समयका लागि बन्द गरौं भन्ने हो भन्ने कुरा।
0: सरकारले नयाँ नीति निर्माण गर्नको लागि गर्नुपर्ने सुधारका कुराको बारेमा हामीले कुराकानी त गर्यो, अब त्यो अर्को पाटो भनेको व्यावसायिक क्षेत्रमा पनि त सुधार गर्नुपर्ने कुराहरू छन् होला नि त।
1: छन्, हामीले हाम्रा सदस्य संस्थाहरूलाई के भनेका छौं भने सेवा शुल्क व्यवस्थापन भयो भने हामीले नेपाल वैदेशिक रोजगार व्यवसायिक संघको आचार संहिता लेखेर तयारी अवस्थामा राखेका छौँ, त्यसलाई रिलिज गर्न मात्रै बाँकी छ। हामीले व्यवसाय संस्थाहरूलाई के भनेका छौँ भने हामी सरकारसँग संवादका माध्यमबाट यस्तै कार्यक्रमहरूका माध्यमबाट चाहिँ सेवा शुल्क व्यवस्थापन गर्छौं, त्यो सेवा शुल्क व्यवस्थापन गरिसकेपछि आचार संहिता हामी जारी गर्छौं। हामीले वैदेशिक रोजगार व्यवसाय संघले जारी गरेको आचार संहिताभित्र तपाईँहरू अनिवार्य बस्नुपर्नेछ, यदि संस्थागत सुशासनलाई तपाईँहरूले प्राथमिकतामा राख्नु भएन त्यसपछि र वैदेशिक रोजगार व्यवसाय संघको आचार संहितालाई उल्लंघन गर्नुभयो मान्नु भएन भनेदेखि तपाईँहरूलाई वैदेशिक रोजगार व्यवसाय संघले संरक्षण गर्दैन, बरु वैदेशिक रोजगार व्यवसाय संघले उल्टो तपाईँहरूलाई कारवाहीको सिफारिस गर्छ भनेर हामीले सचेत गराइसकेको अवस्था पनि छ वैदेशिक रोजगार व्यवसायीहरूलाई। त्यस कारणले गर्दाखेरि चाहिँ वैदेशिक रोजगार व्यवसायीहरू आफू सच्चिनुपर्ने, आफू चाहिने के अरे सुदृढ हुनुपर्ने, आफ्ना संस्थाहरूमा सुशासन कायम गर्नुपर्ने तर्फ पनि लाग्नुपर्छ। तर यो भनिरहँदा चाहिँ कुरा के हो त भन्दाखेरि सँगसँगै हामीले आचार संहिता बनाएर त तयार गरेर त राख्यौं, तर त्यो आचार संहितालाई पूर्ण रूपमा परिपालना गराउन सक्ने हामीसँग नैतिक आधार रहेन। त्यो नैतिक आधार किन रहेन भन्दा 10,000 सेवा शुल्कमा हामीले काम गर्न सकेका छैनौं भन्यौं 72 सालदेखि। अब आचार संहिता लागू गर्ने हो भने त 10,000मा काम गर्न सकिरहेको छैन भने त्यहाँ त अनियमितता छ भन्ने बुझ्नु पर्यो होइन। अनियमितता छ भनेर जान्दा जान्दै आचार संहिता कसरी लागू गर्ने हो? आचार संहिता लागू गर्न सक्ने अवस्था भएन। राज्यले सेवा शुल्क वैज्ञानिक सेवा शुल्कको अवधारणा हामीले सुझाएको हो, वैज्ञानिक सेवा शुल्क निर्धारण गरेको भोलिपल्ट वैदेशिक रोजगार व्यवसाय संघले त्यो आचार संहिता सबै सदस्य संस्थाहरूलाई अनिवार्य मान्नुपर्ने गरेर प्रतिबद्धता सहित लागू गर्ने चाहिँ दिशातर्फ पनि हामी अगाडि चाहिँ बढेका छौं।
0: यो अर्को प्रसंग भनेको यो तपाईँले बिचौलियाको प्रभाव अन्त्य गर्ने भनेर माग पनि राख्नु भएको छ, तर बिचौलियासँग म्यान पावर कम्पनीहरूको पनि सम्बन्ध छ भन्ने आरोप लाग्छ नि बेला बेला।
1: ट्रान्सपरेन्सी नभएकै कारणले हो नि त, यो त होइन आरोप मात्रै होइन वास्तविकता पनि हो। हामीले आज यो क्षेत्रको समग्र सुधारका निम्ति स्थिति बसाल्ने बहस गरिरहँदा हामीले चाहिँ काहीँ कतै झुट बोलेर कसैलाई ढाकछोप गर्नुपर्ने अवस्था छैन। हामीले स्पष्ट रूपमा सबै विषयलाई बुझ्नु र बुझाउनु जरूरी छ। हामीले बिचौलियाको संलग्नता नै नहुने विधि स्थापित गर्न सक्नु पर्यो. अहिले त डिजिटल कन्ट्रोलका चाहिँ मेकानिजमहरू हामीले निर्माण गर्न सक्नु पर्यो आजको युगमा, होइन कुनै पनि बिचौलियाको निर्भर नपर्ने गरेर ट्रान्सपरेन्टली. ल म यहाँलाई भन्छु, बिचौलिया कति बेला निषेध हुन्छ भने जब राज्यले आम श्रमिकलाई के भन्छ भने तपाईँ वैदेशिक बजारमा जानुहुन्छ भने तपाईँको दायित्व यति हो है, तपाईँले तिर्नै पर्ने, ऐनले व्यवस्था गरेको तपाईँको लागत शीर्षक यो हो, योभन्दा बढी नतिर्नु भन्छ. अनि वैदेशिक बजार व्यवसायलाई के भन्छ भने तपाईँलाई हामीले सस्टेनेबल सेवा शुल्कको व्यवस्था गर्यौं, हिजो चाहिँ तपाईँहरू के अरे चाहिँ त्यो उपयुक्त ऐनको के अरे नीतिगत व्यवस्था थिएन र तपाईँहरू अलिकति विचलित हुनुभयो, अहिले चाहिँ हामीले तपाईँहरूलाई सस्टेनेबल सेवा शुल्क दिएका छौँ, योभन्दा दायाँ बायाँ नगर्नुहोस् भनिसकेपछि ट्रान्सपरेन्सी त्यहाँ कायम भयो कि श्रमिकको लाग्ने खर्च यति रहेछ, वैदेशिक बजार व्यवसायीको सेवा शुल्क यति रहेछ भनिसकेपछि त आम जनतालाई के थाहा हुने भयो स्पष्ट रूपमा भने कतार जानलाई यति पैसा लाग्ने रहेछ भन्ने थाहा हुने भयो स्पष्ट रूपमा, साउदी अरेबिया जानलाई यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो, होइन मलेसिया जानलाई यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो. यो स्पष्टतासँग जोडिएको विषय के हो त भन्दा बिचौलिया निषेध नै हो एउटा. दोस्रो कुरा चाहिँ हामी ट्रान्सपरेन्टली काम गर्न नसक्ने भएको कारणले चाहिँ दोस्रो विधि अप्नाउनु पर्ने बाध्यता भयो होला नि त वैदेशिक बजार व्यवसायले कसरी चाहिँ सेफ पनि रहने विधि पनि दोस्रो अप्नाउने भन्ने कुरा. जनचेतनाका कुराहरू पनि यसमा चाहिँ रिलेटेड छन्. वैदेशिक बजारमा जाने श्रमिकहरूले प्रत्यक्ष रूपमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका व्यवसायी कहाँ संस्थागत रूपमा सञ्चालित व्यवसायी कहाँ जानुपर्छ त्यहाँबाट मात्रै वैदेशिक बजारमा जानुपर्छ अरूको डिपेन्ड हुनुहुँदैन भन्ने अवेरनेसको एउटा कुरा होला. त्यो अवेरनेस गर्ने कुरा सचेत बनाउने कुरा एउटा होला. त्यो एउटा पाठ छ, त्यो पछिका कुरा हुन्. तर सबैभन्दा पहिला चाहिँ बिचौलिया निषेध गर्ने विधि स्थापित त गर्नु पर्यो नि त. पहिला हामीले बिचौलिया नै प्रयोग गर्नुपर्ने विधि बनाइदिउँ, बिचौलिया प्रयोग गर्नुपर्ने बाध्यकारी चाहिँ नीति बनाइदिउँ. त्यो कारणले यो अवस्था आएको हो. त्यसो भन्नाले बिचौलिया त यहाँको मात्रै होइन, नेपालको मात्रै बिचौलिया हो. सबैभन्दा अझ यहाँलाई भनौँ, वैदेशिक बजार व्यवसायी सबैभन्दा बढी बदनाम भएको बिचौलियाका कारणले हो. खास 20,000 भनेको छ लागत शुल्क भने 1,00,000 रुपियाँ लिइदिने बाटैमा, होइन यी परिस्थितिहरू त छन् नि त. त्यसरी भएको अनियमिततालाई कन्ट्रोल गर्नका निम्ति चाहिँ डिजिटल कन्ट्रोलको मेकानिजम सबैभन्दा उपयुक्त हुन्छ र त्यसलाई व्यवस्थित गर्ने हो भनेदेखि चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनिवार्य वित्तीय संस्थासँग अनिवार्य त्यसलाई चाहिँ अनिवार्य नै बनाउनुपर्छ वित्तीय संस्थासँग संलग्न हुने गरेर. र वैदेशिक बजारमा जाने श्रमिकहरू यदि उहाँहरूसँग वैदेशिक बजारमा जान लाग्ने जुन शुल्क छ 10,000, 20,000, 50,000, 1,00,000 कति लाग्ने हो त्यो शुल्क चाहिँ त्यो पैसा चाहिँ उहाँहरूसँग छैन भने कमसेकम वित्तीय संस्था लगानी गर्न नपाएर रोएर बसेको अवस्था छ त्यो वित्तीय संस्थालाई चाहिँ ती श्रमिकसँग जोडेर एउटा के अरे चाहिँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइदिने अनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराएर चाहिँ त्यो खातामा आएको उहाँको रेमिटेन्सबाटै त्यो एसएसएफलाई निरन्तरता दिने टाउको दुखाएर टाउकोमा हात लगाएर बस्नुपर्ने छ पर्ने अवस्था आयो त्यो एसएसएफको. पहिलोपटक चाहिँ उहाँहरू के अरे पैसा तिरेर जानुभयो त्यो ठाउँ डम्प भएर बस्यो त्यो पैसा त्यो कसैको उपयोग पनि आएन किनभने त्यो निरन्तरता भएन त्यसको उपयोग गर्न पाइएन. निरन्तरता गर्नका निम्ति हामीसँग चाहिँ त्यस्तो खालको मेकानिजमै नै छैन. त्यस कारणले विधि स्थापित गर्नतर्फ लाग्नु पर्यो. टेक्निकल्ली कसरी चाहिँ अलिकति बढी व्यवहारिक विधिहरू स्थापना गर्न सकिन्छ त्यतातर्फ लाग्नु पर्यो. जसले त्यो नियन्त्रणमुखी भएर चाहिँ के अरे सुधारको परिकल्पना गर्न सकिँदैन.
0: यसमा हामीले जति पनि कुराकानी गर्यौँ यो सरकारले चाहिँ जति पनि मागहरू छन् अहिलेसम्म औपचारिक रूपमा चाहिँ के प्रतिक्रिया दिएको छ?
1: अब सरकारले दिएको प्रतिक्रिया चाहिँ के हो भने मैले अघि पनि भने ऐन संशोधनका माध्यमबाट चाहिँ सम्बोधित हुनुपर्ने विषय प्रक्रियामा प्रवेश गरिसकेको छ. मैले पटक पटक हाम्रो युवा श्रम तथा रोजगार मन्त्रालयलाई मन्त्रालयको अहिलेको नेतृत्वलाई धन्यवाद पनि भनेको छु. उहाँहरूले तदारुकता देखाउनुभयो. ऐन संशोधनको चरणमा छ. हाम्रो कुरा के हो भने त्यत्तिकै तदारुकता यो सेवा शुल्क व्यवस्थापनमा पनि देखाइदिनु पर्यो. सेवा शुल्क व्यवस्थापनलाई वैज्ञानिक ढंगले स्थापित गरिदिनु पर्यो. त्यो ऐन संशोधनको चरणमा चाहिँ प्रवेश गरे जस्तो लामो प्रक्रिया होइन यो. त्यसो भएको हुनाले यसलाई चाहिँ गरिदिनु पर्यो भनेर हामीले भन्यौं. उहाँहरूले यसलाई पनि लम्ब्याउनुहुन्छ कि भन्ने आशंका भएको कारणले गर्दाखेरि हामीले थोरै प्रेसराइज गरेको मात्रै हो. यो प्रेसर क्रिएट गरेको हो गभर्मेन्टलाई. अब अविलम्ब चाहिँ यसलाई जस्तो मैले अघि नै पनि भने यो मन्त्री स्तरीय निर्णय अथवा क्याबिनेटको मिटिङबाटै हुने कुरा हो. यहाँ त कस्तो छ भन्दाखेरि हरेक दिन 5,000-10,000 सेवाग्राहीले सेवा लिने ठाउँ हो यो, सेवा लिने क्षेत्र हो यो वैदेशिक रोजगार. सबैभन्दा ठूलो सेवाग्राहीले सेवा लिने क्षेत्रमा कुनै खालका व्यतिथि छन्, कुनै खालका विसङ्गति छन् भने त्यसलाई इच्छाशक्ति दृढ बनाएर अविलम्ब चाहिँ सम्बोधन गरिनुपर्दछ. हामीले त्यो भनिरहेका छौँ. अन्त सरकारले चाहिँ अलि यो सेवा शुल्कको विषयलाई सम्बोधन गर्न अलि आलटाल गरिरहेको अथवा अलि डिले गरिरहेको भएको कारणले गर्दाखेरि हामीले अहिले लाइ शून्य समय मान्नुपर्ने बाध्यताको सृजना भएको.
0: अब वैदेशिक भन्नु यो सरकारले चाहिँ तत्काल वार्तामा नबसी हजुरहरूको अबको कदम चाहिँ के हुन्छ?
1: अब हामीले चाहिँ सामान्य रूपमा हाम्रो कुरा के हो भने अहिले जनस्तरदेखि सदनसम्म यी वैदेशिक रोजगारका विषयहरू बुझाउनका निम्ति हामीले संचार माध्यमको सहयोग लिइराखेका छौँ, सहयोग पनि गरिराख्नु भएको छ. एउटा दोस्रो अब एक एकजनालाई भेटेर हामी विषय बुझाउन सक्ने अवस्थामा पनि छैनौँ. संचार माध्यम नै हो यसका लागि प्रभावकारी भूमिकामा रहने. हामी विषय बुझाउन छोड्दैनौँ. वैदेशिक रोजगार यो हो, यसको आवश्यकता यो हो भनेर भनिरहन छोड्दैनौँ. त्यसपछि अब हामी अब वैदेशिक रोजगार विभाग हो हाम्रो चाहिँ अभिभावकीय भूमिकामा रहेको, त्यहाँ ज्ञापन पत्र बुझाउँछौँ. अरू चाहिँ गर्नुपर्ने धेरै विषय छैनन्. हामी चाहिँ मान्य सांसदहरूसँग भेट्ने कोसिस गर्छौँ, उहाँहरूलाई चाहिँ यो विषय बुझाउने कोसिस गर्छौँ. अस्ति नै हामीले श्रम समितिमा बसेर पनि यो विषयहरू बुझाएका छौँ. यो यस्तो यस्तो खालको व्यतिथि चाहिँ यसलाई यसरी रोक्न सकिन्छ भनेर भनेका छौँ. सरकारसँग चाहिँ अविलम्ब वार्ताको चाहिँ प्रयास गर्छौँ, छलफलको चाहिँ प्रयास गर्छौँ. एउटा सिटिङले हुने कुरा हो खास यो. हामीले त प्रतिबद्धता खोजेको हो नि त सरकारसँग. त्यसो भएको हुनाले अन्य अब सामान्य रूपमा मुभ हुने यो हाम्रो चाहिँ जुन शून्य समय छ, हामीले शून्य समय भनेका छौँ, सामान्य रूपमा यसलाई चाहिँ हामी मुभ गराउँछौ. तर अब पनि सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ ल अब हामी पेसा गर्न सक्दैनौ नै भन्ने हो. मैले अघि नै पनि भने अक्षरशः कानूनको पालना गरेर पेसा गर्न सकिएको छैन भनेको चाहिँ के हो त भन्दा हामी नीतिगत सुधारपछि मात्रै त्यसरी गर्न सक्छौ. नीतिगत सुधारभन्दा अगाडि नै के अरे नियमनकारी निकाय अक्षरश कानूनको पालना गर्नतर्फ लाग्यो भने त हामी त काम गर्न सक्ने अवस्था कि काम गर्दै गएर जेलतिर जानु पर्यो. काम गरिरहने जेल जाने गर्नु पर्यो, सेवा दिइरहने जेल जाने गर्नु पर्यो कि नीतिगत स्पष्टता भइसकेपछि काम गर्नु पर्यो. त्यो भएको कारणले गर्दाखेरि हामी चाहिँ काम गर्न सक्दैनौँ नै भनेरै जान्छौँ सरकारलाई स्पष्ट रूपमा. हामीले अब केही दिन केही समय हामी कुर्छौँ, हेर्छौँ संवादका कुराहरू, यसै गरी हाम्रा विषयहरू पुर्याउँछौँ तपाईँहरूकै माध्यमबाट होइन. यदि त्यसो भएन भने अन्तिममा त हामी यो शून्य समय भनिरहेको शून्य समयलाई हामीले हडताल भन्नुपर्ने दिन आउन सक्छ.
0: अब यसमा पनि जति पनि हाम्रो 15 बजे माग छ ती बुदाहरूमध्ये 1-2 केही सरकारले चाँडै पहल गर्यो र त्यसको समाधान गर्यो अथवा त्यसलाई पूरा गर्ने बाटोमा लाग्यो भने तत्काल हामीले श्रमिक पठाउने प्रक्रिया अगाडि बढाउन सकिन्छ कि होइन? 15 वटै माग पूरा हुनुपर्छ अनि त्यसपछि मात्र शुरू गर्छौ भन्ने छ?
1: होइन, अहिले तत्काललाई त हामीले के भनेका छौँ भने खास गरेर यो ऐनले संशोधन गरेर लिएर आउनुपर्ने कुराहरू ऐनले लिएर आउँछ, द्याट इज एक्सेप्टेबल. हामीले एक्सेप्ट गरेकै छौँ, गर्नै पनि पर्छ किनभने त्यो प्रक्रिया लाग्ने कुरा होइन. तर जुन तत्कालै गर्दाखेरि हुने कुरा छ त्यो तत्कालै गर्दा हुने कुरा चाहिँ सरकारले गरिदियो भने हामी पुनः हाम्रो चाहिँ यथास्थितिमा हामी पेसा व्यवसाय गर्छौँ, हामी हाम्रा काम निरन्तर हामी अगाडि बढाउँछौँ. हामी
0: हजुर अध्यक्षज्यू अन्तिममा चाहिँ हुन त प्रसङ्ग सबै छोई पनि सकेको छ र सिलसिला मिलेको भएर म फेरि एकचोटि निवेदन गर्न चाहन्छु. यो दीर्घकालीन रूपमा चाहिँ वैदेशिक रोजगार क्षेत्रलाई भरपर्दो, पारदर्शी र मर्यादित बनाउन चाहिँ तपाईँ व्यक्तिगत रूपमा चाहिँ के मान्नुहुन्छ? सबैभन्दा जरूरी कदम चाहिँ के हो यसको?
1: वैदेशिक रोजगार क्षेत्रलाई विश्वासिलो, भरपर्दो, पारदर्शी बनाउनका निम्ति, श्रमिकहरूको हक हित सुरक्षा गर्नका निम्ति, वैदेशिक रोजगार व्यवसायहरूको सम्मान स्थापित गर्नका निम्ति र राज्य उत्तरदायी हुनका निम्ति चाहिँ सर्वपक्षीय, सर्वस्वीकार्य नीति अत्यावश्यक छ. नीति बनाउँदा सबै स्टेक होल्डरहरू बसेर मन्थन गरेर आएको निचोडलाई नीति बनाऊ. त्यसो भयो भने त्यसले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्छ. पपुलिस्टिक हुने अथवा लोकप्रिय हुने ढंगले कुनै पनि निर्णय र कुनै पनि खालका स्टन्टबाजी नगरौं. त्यसले पर्याप्त हामीसँग उदाहरणहरू छन् कि त्यसले सेवाग्राहीलाई सेवा दिनुको सट्टा उल्टो उल्झनमा राख्यो, उल्टो अव्यवस्थित बनायो, उल्टो आर्थिक भार पार्यो. त्यसो भएको कारणले गर्दाखेरि चाहिँ लोकप्रियता भन्दा व्यावहारिकतालाई प्रिय मानेर भोलि चुनाव जितौंला नजितौंला एउटा पाटो छ यसलाई चाहिँ भोट ब्याङ्क नबनाइकन हिजो 72 अहिलेसम्म त्यो मन्त्रालयको नेतृत्व गर्ने नेतृत्व तहले चाहिँ सधैँभरि भोट ब्याङ्क रिजर्भेसनको लागि यो विषय राखिने रह्यो थाहा हुँदाहुँदै पनि यो गलत छ भन्ने बुद्धा बुझ्दै पनि त्यसरी रिजर्भेसन राख्यो अहिलेको सरकारले त्यो नगरोस् अहिलेको सरकारले व्यावहारिकतालाई हेरेर निर्णय गर्यो भने तत्काललाई थोरै दिन 10 दिन 15 दिन 20 दिन यो तितो होला अलिकति थोरै प्रतिशोध पनि होला तर यसले पार्ने दीर्घकालीन चाहिँ सकारात्मक प्रभाव चाँडै सेवाग्राहीले महसुस गर्ने दिन आउँछ यसलाई चाहिँ सकारात्मक ढंगले चाहिँ सोच्नुपर्छ सकारात्मक ढंगले अगाडि जानुपर्छ यदि हामीले यो गर्न सक्यौं ती 15 बुँदामध्ये 15 बुँदालाई चाहिँ सही ढंगले व्यवस्थित गर्न सक्यौं भनेदेखि सम्मानित पेसाको रूपमा यो व्यवसाय स्थापित हुन्छ यो पेसा सम्मानित व्यवसायको रूपमा स्थापित भयो भने नै श्रमिकको सर्वोत्तर हित हुने हो यो विषय चाहिँ भुल्नु हुँदैन मैले यति नै भने
0: हजुर अन्तिममा श्रमिकलाई चाहिँ के भन्नुहुन्छ श्रमिकहरूलाई
1: वैदेशिक रोजगारमा रहनुभएका आम श्रमिक दाजुभाइ दिदीबहिनीहरू वैदेशिक रोजगारमा जान चाहिँ तयारी गर्दै गर्नुभएका आम श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरू वैदेशिक रोजगारमा पुगिसक्नुभएकालाई मेरो एउटै मात्र एउटा विनम्र अनुरोध के छ भन्दाखेरि तपाईँहरू विलासितामा धेरै समय खेर नफ्याँक्नुहोस् फर्केर आउँदाखेरि 2 महिना बसेर फेरि चाहिँ वैदेशिक बजारमा जान्छु भन्ने संकल्प नबोक्नुहोस् सकेसम्म पुँजी र सिप लिएर आउनुहोस् पुँजी र सिप लिएर आएर तपाईँको आफ्नो भूगोल अनुसार तपाईँले ल्याएको पुँजीलाई तपाईँले ल्याएको सिपलाई खर्च गर्नुहोस् त्यहाँ लगानी गर्नुहोस् जब तपाईँलाई त्यो तपाईँले गरेको लगानीले आमदानी दिन थाल्छ अनि बल्ल खर्च गर्न थाल्नुहोला हामी गलत संस्कारबाट हुर्किरहेका छौं बचत संस्कृतिको विकास हामीसँग भएको छैन सबैभन्दा पहिला वैदेशिक रोजगारमा जानुको उद्देश्य स्पष्ट हुनु पर्यो फर्केर आउँदाखेरि पुँजी र सिप मात्रै लिएर आउनु पर्यो विलासितामा चाहिँ खर्च नगर्नु पर्यो त्यसले मात्रै फेरि दोहोऱ्याएर तेह्र्याएर वैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई रोक्छ र हिजो तपाईँहरू जाँदै गर्दा वैदेशिक रोजगारमा जाँदै गर्दा 5-7% मैले अघि नै भनेका श्रम शक्तिहरू चाहिँ सही ढंगले वैदेशिक बजारमा जानुभयो होला कतिले धेरै राम्रो पनि गरिराख्नु भएको छ धेरै सक्सेसफुल स्टोरीहरू हामीले चाहिँ मिडियाहरूमा सुन्न पाएका छैनौं खालि चाहिँ ऋणात्मक कुरा खालि चाहिँ के अरे पीड़ाका कुरा मात्रै सुन्नुपर्ने भएको कारणले पनि यो क्षेत्र अलिकति बदनाम भएको छ तपाईँहरू जुन तरिकाले पुग्नु भएको छ त्यो 10% भित्र बसेर पुग्नुभयो 35% भित्र बसेर पुग्नुभयो 50% भित्र बसेर पुग्नुभयो जसरी पुग्नुभयो तर अबको पिँढी अबको वैदेशिक बजारमा जाने श्रम शक्तिलाई चाहिँ थितीमा राखेर सुरक्षित बनाएर वैदेशिक बजारमा पठाउने अभियानमा वैदेशिक बजार व्यवसायी संघ छ गालीलाई थोरै कम गर्नुहोस् र वैदेशिक बजारमा जान चाहिँ तयार रहनुभएका आम श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई मेरो एउटै मात्र कुरा छ केही दिनका लागि हो यो केही दिनपछि थिति आउँछ नीति आउँछ उपयुक्त नीति आउँछ त्यसपछि हामी फेरि पुनः सुचारू हुने नै छौं 10-15 दिन यहाँहरूले धैर्य गरेर हामीलाई हाम्रो अभियानलाई साथ दिनुभयो भनेदेखि तपाईँहरू नै चाहिँ न्यून शुल्कमा निशुल्क अथवा न्यून शुल्कमा वैदेशिक बजारमा जाने वातावरणको तयार हुन्छ यसमा चाहिँ सबै यो देशवासी आम चाहिँ जन के अरे आम चाहिँ जनमानसलाई जनतालाई दाजुभाइ दिदीबहिनीलाई मेरो यही नै अपिल छ यो अभियान हो वैदेशिक बजार व्यवसायी संघको यो अभियानमा सबैको साथको आवश्यकता छ धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्री देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य कमजोरी र सुधारका उपायको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गर्यौं देश परदेशको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिमाले पनि विदा माग्छु नमस्कार

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

अब पूरा खबर देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले विद्युतीय गाड़ीको पार्क पूर्जामा भन्सार छूट दिन र वातावरण मैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्री समक्ष माग गरेका छन्। महासंघका अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानको लागि 11 बुँदे माग पत्र बुझाएका हुन्। महासंघको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरेको हो। महासंघले पूर्व सचिव दीपक सुवेदीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मोटर बीमा दर निर्देशिका 2073 समय सापेक्ष परिमार्जन गर्न र बीमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन आग्रह गरेको छ। यस्तै इन्धन अर्थात डिजल पेट्रोलमा प्रति लिटर 1 रूपियाँ र विद्युतीय गाड़ीमा प्रति युनिट 1 रूपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव गरेको छ। बीमा प्रिमियमको 1% र सरकारको तर्फबाट पनि रकम छुट्याई कोष सुदृढ़ गर्न माग गरेको हो। महासंघले गाड़ी आयातमा कड़ाई भारतीय मालवाहक तथा यात्रुवाहकलाई दिँदै आएको 72 घण्टे सुविधा खारेज कम्पनी ऐन संशोधन समान कर प्रणाली लागू गर्न जोड़ दिएको छ। यसै गरी प्रविधि मैत्री यातायातका लागि अनुदानको व्यवस्था यातायात क्षेत्रको प्रभावकारी नियमन र विकासको लागि शक्तिशाली यातायात प्राधिकरण गठन गर्न र काठमाडौँ उपत्यकामा टिपर संचालनको समय पुनरावलोकन गर्न अनुरोध गरेका छन्। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डाक्टर वाग्लेले यातायात क्षेत्रको जायज मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। नाइमा मोबिलिटी एक्सपो 2026 आजदेखि काठमाण्डको भिरकुटी मण्डपमा शुरू हुँदैछ। एक्सपोमा विभिन्न 55 वटा ब्राण्डका गाड़ी प्रदर्शनीका लागि राखिनेछन्। त्यसमध्ये झण्डी 40 वटा नयाँ मोडलका गाड़ी तथा मोटरसाइकल पहिलो पटक सार्वजनिक तथा लन्च गर्ने नाइमाको तयारी छ। नाइमाका अनुसार एक्सपोमा 2 पाङ्रे 4 पाङ्रे कमर्सियल भेहिकल विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिनेछन्। एक्सपो यही साउन 31 गतेसम्म चल्नेछ। लाई लक्षित गर्दै आयोजकले डिजिटल टिकटको समेत व्यवस्था गरेको छ। डिजिटल टिकट काट्दा अधिकतम 50%सम्म क्याश ब्याक पाउन सकिने व्यवस्था छ। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो सो हुने गरेकोमा गएको वर्षदेखि 2 वटा अटो सो हुन थालेको हो। यो वर्ष पनि अटो व्यवसायीहरूका 2 वटा ठूला छाता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमा र नाटा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो सो आयोजना गरेका हुन्। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो सो 2026 सञ्चालन हुनेछ। आजदेखि शुरू हुने नाइमा एक्सपो र भदौ 9 गतेदेखि शुरू हुने नाडा अटो सोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज बिहानको पहिरोले क्षति गरेको छ। पहिरोले 1 जना घाइते भएका छन्। अर्का 1 जनाको अवस्था थाहा हुन सकेको छैन। विद्युत गृहका कामदार अन्नपूर्ण 6 का 55 वर्षीय दीपक बरुवालको अवस्था थाहा हुन नसकेको र गौरीगंगा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी नेपाली सेना सशस्त्र प्रहरी जनप्रतिनिधि र स्थानीय बासिन्दाको टोलीले बरुवालको खोजी गरिरहेका छन्। देविकालाई उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाएको प्रहरी निरीक्षक सागर तिमिल सिन्हाले जानकारी दिनुभयो। विद्युत गृहभन्दा माथिल्लो भागको पहाड़बाट ढुंगा सहितको सुक्खा पहिरो खसेर पुरिएको हो। पहिरोका कारण म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ। अहिले सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कर्णालीको 1-2 ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि हल्कादेखि मध्यमसम्मको मात्रै पानी पर्ने सम्भावना छ। आज देशका पहाड़ी भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको मात्रै वर्षा हुने अनुमान छ। तराई भागका 1-2 ठाउँमा पनि मध्यमसम्मको वर्षा हुनेछ। आज र भोलि कतै पनि ठूलो वर्षाको सम्भावना नभए पनि पर्सि बिहिबार भने कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। कोशी र मधेस प्रदेश बाहेक सबैजसो ठाउँमा पानी परेको थियो। अण्डाको माग बढ़ेसँगै व्यवसायले समर्थन मूल्य पनि बढ़ाएका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढ़ाएको हो।
संघका अनुसार एक्सेल अण्डा प्रति क्रेट अर्थात 30 वटाको 560, ठूलो अण्डा 545, मध्यमको 500 र सानो प्रति पेटी अर्थात 7 क्रेटको समर्थन मूल्य 3,000 रूपियाँ कायम गरिएको छ। संघका अध्यक्ष विनोद पोखरेलले बर्ड फ्लूको संक्रमण हटेको र संक्रमणबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको बताउनु भएको छ।

0: अहिले बजारमा अण्डाको माग बढ़ेको छ। माग बढ़ेसँगै अण्डाको मूल्य पनि बढ़ेको हो। मूल्य बढ़े पनि किसानले अझै पनि लागत मूल्य पाउन नसकेका पोखरेलको भनाई छ। अण्डाको लागत मूल्य प्रतिगोटा 19 रूपियाँ 12 पैसा पर्न आउने उहाँ बताउनुहुन्छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायतका कारणले आफूहरू मर्कामा परेको किसानको गुनासो छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको साउन 10 गते भएको घटनामा ज्यान गुमाएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच 7 बुधे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरूङबीच हिजो भएको सहमति अनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने सहमति भएको छ। सहमतिमा साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानून बमोजिम तत्काल आवश्यक कार्यवाही अघि बढ़ाउने उल्लेख छ। देवानगंज 3 रहेको मदरसाको कानूनी हैसियतका बारे तत्काल आवश्यक छानबिन शुरू गर्ने सहमति भएको छ। सहमति पत्रमा सरकारले मृतकका परिवारको एकजना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने उल्लेख छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनको सुझाव तथा सिफारिश प्रचलित कानून बमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढ़ाउने पनि सहमतिमा उल्लेख छ। सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टरमा मार्फत देवानगंज गाउँपालिका 3 सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाह संस्कार गर्ने सहमति गरेको छ। घटनामा ज्यान गुमाएका 3 सम्झनामा गाउँपालिकाले उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको 79 वर्षको उमेरमा निधन भएको छ। गैराती अक्सिजनको मात्रा कम भएपछि उहाँलाई परिवारले उपचारका लागि जनकपुर अस्पताल लगेका थिए। उपचारकै क्रममा आज बिहान निधन भएको हो। धनुषाको जनकपुर 10 देवीचोकमा जन्मिएका उहाँले नेपाली हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तथा भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। उहाँ 2029 सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा पनि जोड़िनु भएको थियो। नेपाली र मैथिली अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति गीत कथा र कविता लेख्नु भएको छ। नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याएको भन्दै 2066 सालको जगदम्बा श्री पुरस्कारबाट विमललाई सम्मानित गरिएको थियो। पारिवारिक सदस्यका अनुसार विमलको आज अन्त्येष्टि गर्ने तयारी छ। अब विदेशको खबर। कोलम्बियामा दशक यताकै शक्तिशाली भूकम्पमा परि कम्तीमा 132 जनाको ज्यान गएको छ। भत्किएका भवनहरू मुनि अझै पनि धेरैजना फँसेको आशंका गरिएकोले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने बीबीसीले जनाएको छ। कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा हिजो शक्तिशाली भूकम्प गएको हो। भूकम्प 7.4 म्याग्निच्युडको रहेको र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा 100 किलोमिटर गहिराईमा रेकर्ड भएको छ। ठूलो संख्यामा उद्धार टोलीहरू भग्नावशेषमा फँसेकाको उद्धारका लागि खटिएका छन्। कोलम्बियाको चोको प्रान्तका गवर्नरले प्रान्तीय राजधानी किबोमा गम्भीर क्षति पुगेको उल्लेख गर्नुभएको छ। त्यहाँ राष्ट्रिय विपदको अवस्था घोषणा गरिएको छ। अब खेल खबर। राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ ज्ञानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एक दिवसीयको कप्तान नियुक्त गरेको हो। ज्ञानको यो निर्णयले सन्दीप 4 वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किनु भएको छ। यसअघि 2079 कप्तान बनेका सन्दीपलाई बलात्कारको मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो। सन्दीपले मलेसियामा हुने एसएससी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नुहुनेछ। सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, कडर केसी र हेमन्त धामी हुनुहुन्छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युतीय गाड़ीको पात पूर्जामा सहुलियत दिन व्यवसायको माग। 1 रूपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युत क्रियामा पहिरोले क्षति। पुरिएका कामदार बरूवालको खोजी चल्दै आज र भोलि हल्कादेखि मध्यमसम्म पानी पर्ने सम्भावना। माग बढ़ेसँगै अण्डाको समर्थन मूल्य पनि बढ़्यो। अझै पनि लागत अनुसारको भाव पाउन नसकेको किसानको गुनासो। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 132 जना पुग्यो। आपतकालीन अवस्था घोषणा र सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघ्समै।
3: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
4: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
5: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
6: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
7: होइन अञ्जना, पैसा खान शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
8: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
7: अनि टिभीएस कम्पनीको किन नि?
8: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
7: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
8: अब कता हुनु नि, हाम्रै भूमिका रहेको लाखा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
7: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 9154712681 र 9164420650।
9: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
10: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
9: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो, भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 9842899774।
2: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी सावन 30 गते शनिबारको दिन
0: भेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ बाढ्दै।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98699771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार

थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-4032-82।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चालित स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चालित स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली बासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
1: आवाज रेडियो टाइगर 900 बुदा दे मेगाहर्ट्ज।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: अपने सुनती बाती रेडियो टाइगर 99.2 मेगाहर्ट्ज़।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने।
1: त्यो सँगै सिरक, डचना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
4: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू, रोगबाट सधैँका लागि छुटकारा।

0: पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने साथै कुनै पनि प्रकारको जोखिम नहुने
1: आयुर्वेदिक उपचार मृगौला पत्थरी मधुमेह सुगर रोग छाला सम्बन्धी रोग महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी सेतो पानी जाने पेट सम्बन्धी रोग पिनास पुरानो टाउको दुखाइ पुरुषको नपुङ सत्ता अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म बेलुका 4 बजेदेखि 7 बजेसम्म जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म
2: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
0: डाक्टर अनिल कुमार चौधरी कल्सन्डेन आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081534328 फेरि सुन्नुहोस् है 98480 27590
3: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईँको लागि खुसीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईँलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुनिने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने फोन नम्बर 081530105 र 97053500450
4: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
5: रेडियो टाइगर स्टुडियो टाइम अहिले दिउँसोको 3 बजेको छ
6: Wherever you are, stay connected. Wherever you are, stay connected.
5: अहिले दिउँसोको 3 बज्यो.
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
5: राष्ट्रको शान किसान.
7: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न सरकारलाई व्यवसायीको आग्रह। नयाँ यातायात व्यवस्था ऐन ल्याउने सरकारको तयारी। सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा। नष्ट भएका अभिलेख पुनप्राप्तिका लागि वैकल्पिक दस्तावेजको खोजी गर्नुपर्नेमा अर्थमन्त्रीको जोड़। इलामको चुलाचुली गाउँपालिकाका 2 कर्मचारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर। चुराग्राहीबाट 6,00,000 रूपियाँ घुस लिएको आरोप। विश्वका महासागरहरूमा जुलाई महिनामा कृत्रिमाने उच्च तापक्रम मापन। सन् 2023 कायम भएको 20.89 डिग्रीको कृत्रिमान तोड़ियो। र अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट। 2 पटकको विजेता वेस्ट इण्डिजले छनौट खेल खेल्नुपर्ने। नेपाल खबरमा अब पूरा खबर। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित गर्नुपर्नेमा व्यवसायहरूले जोड़ दिएका छन्। काठमाडौँको भ्रिकुटी मण्डलमा आजदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशको औद्योगिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने बताउनु भएको छ। नेपालमा अहिले 70% वस्तु आयातमा निर्भर रहेको र केवल 30% मात्र आन्तरिक उत्पादन हुने गरेको तथ्य प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले औद्योगिक विस्तारका लागि नयाँ रणनीति अपनाउनुपर्ने सुझाव दिनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल तथा मोबिलिटी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित भइसकेको बताउनुभयो। कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भने देशको सड़क सुरक्षाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले नयाँ ऐनको मस्यौदा तयार भइसकेकोले सरकारले यातायात व्यवस्था ऐन ल्याउने तयारी गरेको जानकारी गराउनु भएको छ। नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 दोस्रो संस्करणमा 2 पाङ्ग्रे 4 पाङ्ग्रे र कमर्सियल गाड़ीहरूको साथै विद्युतीय र हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा र मोबिलिटी सम्बन्धी विभिन्न उत्पादन र समाधानहरू प्रदर्शनमा राखिएका छन्। एक्सपो साउन 31 गतेसम्म सञ्चालन हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन सरकारले डिजिटलाइजेशन अर्थात प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम अघि बढ़ाइरहेको बताउनु भएको छ। नवयुवा आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी श्रेष्ठताबारे सार्वजनिक लेखा समितिमा आज भएको छलफलमा अर्थमन्त्री वाग्लेले कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने दिशामा सरकार अघि बढ़िरहेको जानकारी दिनुभयो। 2082 भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका श्रेष्ठता तथा अभिलेख जलेर नष्ट भएको उल्लेख गर्दै नष्ट भएका प्राथमिक अभिलेखको विकल्पमा उपलब्ध द्वितीयक तथ्याङ्क प्रयोग गरेर क्षतिको यथासम्भव पुनस्थापना गर्नुपर्ने उहाँको भनाइ छ। जलेर नष्ट भएका अभिलेखको पुनस्थापनाका लागि उपलब्ध वैकल्पिक दस्तावेज खोजी उत्खनन रुजु तथा प्रमाणीकरण गर्नुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड़ दिनुभयो। महालेखा परीक्षकको कार्यालयले ठूलो परिमाणमा सरकारी श्रेष्ठता जलेर नष्ट भएकाले झण्डै 1.5 खर्ब रूपियाँ बराबरको कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी पनि गराएको उहाँको भनाइ छ। हतियार दुरूपयोग अनुसन्धान आयोगले 6,00,000 रूपियाँ घुस लिएको अभियोगमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत 2 कर्मचारी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर 6 दिल्लीराज खड्काले पुलको पुनर्डिजाइन स्वीकृति गरिदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो। हतियार दुरूपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय हिटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट 6,00,000 रूपियाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा चुलाचुली गाउँपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर खड्का र लेखा अधिकृत 8 मिलन कुमार भट्टराई बीच आपसी मिलेमतमा सेवाग्राहीसँग घुस मागिलिएको पुष्टि भएको आयोगले जनाएको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 3 दफा 1 बमोजिमको कसुरमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। आयोगले दुवैलाई जनै 6,00,000 रूपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कै तथा बिगो बमोजिम जरिवाना सजायको माग दावी समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सार्वभौमिकता सीमा विवाद प्राथमिकता विवादित अभिव्यक्ति सुशासन तथा जनजीविकाका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद भरत बहादुर स्वादले प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो। लिम्पिया बिरुवा कालापानी र सुस्ता लगायत नेपाली भूभागमा भारतको अतिक्रमणको विषय उठाउँदै उहाँले प्रधानमन्त्रीको भनाईले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको बताउनु भएको छ। यस्तै नेकपा एमालेका सांसद

0: तर विश्वका महासागरहरूमा गएको जुलाई महिनामा कृत्रिमानी उच्च तापक्रम मापन भएको छ। प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको अवस्थाका कारण आंशिक रूपमा प्रभावित भई जुलाई महिनामा विश्वका महासागरहरूको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको बीबीसीले जनाएको छ। विश्वका ध्रुवीय क्षेत्रहरू बाहिर अर्थात उत्तर र दक्षिणमा 60 डिग्री आकांक्षाको बीचमा गएको महिना औसत समुद्री सतहको तापक्रम 20.96 डिग्री सेल्सियस रहेको थियो। यसले सन् 2023 कायम भएको 20.89 डिग्री सेल्सियसको कीर्तिमानलाई तोडेको छ। कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार गएको महिना विश्वभरि नै अभिलेख गरिएताको संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई महिना बनेको छ। जुलाई महिनाको तापक्रम पूर्व औद्योगिक औसत अनुमान भन्दा 1.47 डिग्री सेल्सियस धेरै रहेको छ। अब खेल खबर। अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट भएको छ। गैराती बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटायो। अफगानिस्तानका रहमानुल्लाह गुरबाजले 71, कप्तान राशिद खानले नट आउट 37 रन बनाए। आयरल्याण्डका गाविन होयले 4 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्याण्डले 40 ओभरमा 3 बलमा 206 रन बनाउँदा सबै विकेट गुमाएको हो। आयरल्याण्डका गाविन होयले सबैभन्दा धेरै 36 रन जोडेका छन्। अफगानिस्तानका राशिद खान र एएम गजानफरले 3-3 विकेट लिए। यसअघि 5 खेलको एक दिवसीय श्रृंखलामा अफगानिस्तानले 2-0 अग्रता लिएको छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल अफगानिस्तानले 92 रनले जितेको थियो। यसैबीच दुईपटकको विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो। यही वर्षको सेप्टेम्बर 30 सार्वजनिक हुने आईसीसी एक दिवसीय भरितामा शीर्ष 8 रहने टोली सिधै आउँदो वर्षको विश्वकपमा छनौट हुनेछन्। यद्यपि आयोजक देश दक्षिण अफ्रिका र जिम्बाब्वेका लागि वरियता आवश्यक छैन। अर्को आयोजक नामिबियाले भने छनौट खेल्नुपर्नेछ। चार भञ्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न सरकारलाई व्यवसायीको आग्रह। नयाँ यातायात व्यवस्था ऐन ल्याउने सरकारको तयारी। सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा। नष्ट भएका अभिलेख पुनप्राप्तिका लागि वैकल्पिक दस्तावेजको खोजी गर्नुपर्नेमा अर्थमन्त्रीको जोड। इलामको चुलाचुली गाउँपालिकाका 2 कर्मचारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर। सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिएको आरोप। विश्वका महासागरहरूमा जुलाई महिनामा कृत्रिमानी उच्च तापक्रम मापन। सन् 2023 कायम भएको 20.89 डिग्रीको कीर्तिमान तोडियो। र अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट। दुईपटकको विजेता वेस्ट इण्डिजले छनौट खेल खेल्नुपर्ने।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघसँगै।
2: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: यही सावन 30 शनिबारको दिन
2: डेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
4: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
2: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 9869771777, घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
5: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो, जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा, अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 9842979774।
7: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9884638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: खुसीको खबर।
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 पटक। रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
5: यो साल त ढुक्क भयो है बुढी।
6: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
5: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
7: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
8: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
9: असौ साल त ढुक्क नारे बल्ली।
10: हाँ त, पोहोर सालिक बात सम्झोट, आम्भिन्द लक्ती र हटबरा पानी वर्षा बेर अस्तिम कहाँ र सिक्दाय त सोचो त, लट्ठी ठिक्कम घर, दान दान पानी वर्ष टिकी मन छटपटाए लाग।
9: हाँ त, धन्न ब्यालम बड्डे ठिक्कम से सुरक्षित ठाउँमा सरली नारी बड्डी।
10: हाँ हो बदा।
11: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत, उहमा र बहिया से बचकला पहिला सावधानी अपनाए। लड्ड्या खोलम पानी बरहल बाकल से सावधान रहिए। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयं सेवगन के सम्पर्क विवरण तक सूची बनाई। एकचोटि प्रयोगका लाग झटपट झोला तयार पारी। ओ बर्खक ब्यालम संक्रमण के डर ध्यार हुलक ओर से पानी ढिकाक पी, स्वच्छता मा ख्याल करी।
8: प्लान इन्टरनेसनल नेपाल ओ भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप की साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन हुइरहल विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।

0: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न, कता हिँडेको के?
5: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
2: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
2: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 35582।
3: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
6: धेरै धेरै धन्यवाद छ है नानी।
7: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
6: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
7: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
6: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
7: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
6: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
7: सम्पर्क मोबाइल नम्बर 98400 46368।
0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
8: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
9: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
10: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
11: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छ।

0: स्वास्थ्य मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-4161।
1: आवाज रेडियो टाइगर 9.2 मेगाहर्ट्ज।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।
1: लुकेको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय, एनसेलको शेयर खरिद बिक्री सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक गर्ने,
0: नेपालमा डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै 10 वर्षभित्र 5 लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने सरकारको लक्ष्य, अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्नुपर्ने व्यवसायीको आग्रह,
1: जापानिज इन्सेफलाइटिसबाट 1 महिनामा 9 जनाको ज्यान गयो, बाल बालिकालाई नियमित खोप लगाएर रोगबाट बचाउन सकिने विज्ञको सुझाव,
2: बच्चाहरूले नियमित खोप लगाउने र पछाडि क्याम्पेनको बेलामा आयो भने सबैले नछुटाइकन खोप लगाउने, यो गर्न सकियो भने मात्रै हामीले जापानिज इन्सेफलाइटिसलाई पछिसम्मको लागि बचाउन सक्ने एउटा उपाय हो।
0: संचार उपग्रह बोकेको चिनिया रकेट प्रक्षेपणको 85 सेकेण्डमै विस्फोट, अन्तरिक्ष अनुसन्धान मानव सहितको अन्तरिक्ष अभियान र चन्द्र अन्वेषण चीनको प्राथमिकतामा,
1: र आईपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल, ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यही साउन 10 गते बेलुका सुनसरीको देवानगंजको कप्तानगंजमा भएको झडपमा ओम प्रकाशको घटनास्थलमै र जयप्रकाश र रविन्द्र कुमारको उपचारका क्रममा ज्यान गएको थियो। यस्तै सुनसरी घटनाकै प्रभावले विभिन्न जिल्लामा फैलिएको तनावका बीच साउन 11 गते सिराहाको गोल बजारमा भएको झडपमा गणेश कुमार यादवको ज्यान गएको थियो। यस्तै सरकारले नेपालभित्र आयात वा उत्पादन हुने विद्युतबाट संचालित एम्बुलेन्स र सब वाहनमा लाग्ने कर छुट दिने निर्णय पनि गरेको छ। बैठकले एम्बुलेन्स र सब वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य वृद्धि कर भ्याटपूर्ण रूपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यसै गरी बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा डंगालको समेतत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेती लाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने पनि निर्णय गरेको छ। यसैबीच सुनसरीको दिवानगंज घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय तथा नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन लगायत माग राख्दै 12 दिनदेखि हाम्रो अनसनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले आज जारी गरेको प्रेस विज्ञप्तीमा यादवको स्वास्थ्य अवस्था तथा अनसन स्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे माइती घर पुगेर अनुगमन गरेको जनाएको छ।
1: सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसदको अभिलेखबाट हटाउन आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदले गएको जेठ 17 गते प्रधानमन्त्रीको संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्तिबारे अहिलेसम्म स्पष्ट जवाब नआएको भन्दै सच्याउन आग्रह गरेका छन्। नेपाली कांग्रेसका सांसद भरत कुमार स्वारले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनु पर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थितिका लागि सभामुखको ध्यान आकर्षण गराउनुभयो। एमालेका सांसद चन्द्रेश्वर मण्डलले सुनसरी र सिरामा भएका घटनामा गोली चलाउनु पर्ने अवस्था नरहेको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग गर्नुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसदको गरिमा र सांसदहरूको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्नुभयो।
0: सरकारले सन् 2035 डिजिटल अर्थतन्त्र तथा सूचना प्रविधिको क्षेत्रमा 5,00,000 प्रत्यक्ष र 10,00,000 अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य दिएको छ। डिजिटल अर्थतन्त्रबाट वार्षिक 9 खर्ब रूपियाँ भन्दा बढ़ीको सेवा तथा उत्पादन निर्यात गर्ने र देशको कुल गृहस्थ उत्पादन जीडीपीमा डिजिटल अर्थतन्त्रको योगदान 12% पुर्याउने लक्ष्यसहित सरकारले काम गरिरहेको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिले आज सिंहदरबारमा आयोजना गरेको डिजिटल अर्थतन्त्र सम्बन्धी छलफलमा ई गवर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा सदस्य सचिव दिपेश विष्टले सरकारले डिजिटल अर्थतन्त्रलाई बहुआयामिक रूपमा अघि बढ़ाउने लक्ष्य लिएको जानकारी दिनुभयो। विष्टले डिजिटल रूपान्तरणका लागि सरकारी सेवाको कागजी प्रक्रिया अनलाइनमा सारेर मात्र वास्तविक रूपान्तरण नहुने बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर फ्रोनिङ वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन कागजी दस्तावेजलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्दै सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा गएको वर्ष भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी श्रेष्ठका कारण 179 कार्यालयको लेखा परीक्षण प्रभावित भएको विषयमा भएको छलफलमा मन्त्री वाग्लेले अभिलेख संरक्षणका लागि प्रविधियुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो। उहाँले विगतमा 2072 सालको भूकम्पका बेला सरकारी लगानीबाट सुरक्षित गरिएका

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: 2026को दोस्रो संस्करणमा दुई पाङ्ग्रे चार पाङ्ग्रे तथा कमर्सियल भेहिकलका साथै विद्युतीय र हाइब्रिड मोबिलिटी सोल्युसन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी विभिन्न उत्पादन र समाधानहरू प्रदर्शनमा राखिएका छन्। एक्सपो साउन 31 गतेसम्म सञ्चालन हुनेछ।
4: विशेष अदालतले व्यवसायी शेखर कोलचारसँग 1 करोड़ रूपियाँ धरोटी मागेको छ। व्यवसायी दीपक भट्टसँग जोड़िएको सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका कोलचारसँगको थुन्चेक बहसपछि विशेष अदालतले 1 करोड़ रूपियाँ धरोटी माग गरेको हो। विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बहस भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गोलचारसँग 2,73,33,00,000 बराबर बिगो दावी गरेको थियो। हिमालयन रि इन्सुरेन्स लिमिटेडका पूर्व अध्यक्ष रहेका गोलचारलाई प्रहरले गएको वैशाख 10 गते पक्राउ गरेको थियो।
3: आज पनि बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै छ। उपभोक्ताहरू रित्तो सिलिण्डर बोकेर लाइनमा बस्न बाध्य छन्। ग्यास अभावका कारण सर्वसाधारणको भान्सा प्रभावित भएको छ भने होटल तथा रेस्टुरेन्ट व्यवसाय संकटमा परेका छन्। अभावको फाइदा उठाउँदै केही क्षेत्रमा तोकिएको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ। नेपाल ओइल निगमले भने भारतबाट ग्यासको आयात नियमित रहेको दावी गर्दै आएको छ। निगमले बजारमा ग्यास लुकाउने र कालोबजारी गर्नेहरूलाई कार्यवाही गर्न अनुगमन टोली खटाइसकेको जनाएको छ। यो विषय आजको प्रतिनिधि सभामा पनि उठेको छ।
4: कोशी, बागमती र कर्णाली प्रदेशका केही जिल्लामा अहिले मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 1 घण्टामा सबैभन्दा बढ़ी जुम्लामा 12.4 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा भइरहेका क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले महाशाखाले मौसम सम्बन्धी पछिल्लो सूचना तथा अध्यावधिक विवरणमा ध्यान दिन आग्रह गरेको छ। महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहने सम्भावना छ। हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यसैबीच देशका विभिन्न ठाउँमा आज दिउँसो तापक्रम समेत उच्च रह्यो। पाल्पाको तानसेनमा दिउँसो सबैभन्दा बढ़ी 37.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। मनसूनको समयमा जुनसुकै बेला वर्षा, मेघगर्जन तथा चट्याङ पर्न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन र महाशाखाबाट जारी हुने पछिल्ला मौसम सम्बन्धी सूचना हेर्न आग्रह गरिएको छ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा जापानिज इन्सेफ्लाइटिस संक्रमणको अवस्था र बस्ने उपाय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: एनबीएल सर्वसुलभ आवास कर्जा,
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसर र सिराहाका घटनामा ज्यान गुमाएका 4 जनालाई सहित घोषणा गर्ने सरकारको निर्णय, नेपालमा डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै 10 वर्षभित्र 5 लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने सरकारको लक्ष्य, अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न व्यवसायीको आग्रह, ग्यास अभाव आज पनि कायमै, विशेष अदालतले व्यवसायी शिखर गोल्छासँग 1 करोड़ रूपियाँ धरोटी माग्यो लगायतका खबर प्रस्तुत गरे।
4: नेपाल दर्पणमा अब बाँकी प्रसंग। मनसुनमा अत्यधिक रूपमा देखिने लामखुट्टे जन्य रोग मध्ये जापानिज इन्सेफलाइटिस जेई भाइरसबाट एक महिनामा 9 जनाको ज्यान गएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार नवलपरासी, चितवन, कैलाली लगायतका जिल्लामा देखिएको जापानिज इन्सेफलाइटिसबाट एक महिनामा 9 जनाको ज्यान गएको हो। यो मनसुनमा 800 जना शंकास्पद बिरामीलाई अनुसन्धान र परीक्षण गर्दा 46 जनामा जापानिज इन्सेफलाइटिस देखिएको छ। मानिसको मस्तिष्कमा सुनिने समस्या यो रोगको प्रमुख लक्षण भएको र यसले केही गरी ज्यान जोगिए पनि अपाङ्गता गराउने भएकाले लामखुट्टे जन्य अरू रोगभन्दा यसलाई गम्भीर रूपमा लिइन्छ। यसबाट प्रभावित हुनेको संख्या वर्षेनी बढ्दो छ। जापानिज इन्सेफलाइटिस संक्रमणको अहिलेको अवस्था र बस्ने उपायबारे साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमसँग कुराकानी गर्नुभएको छ।
9: जापानिज इन्सेफलाइटिस नेपालमा सधैँ नै यो मनसुन सिजनमा प्रकोपको रूपमा देखिन्छ, विशेष गरी तराईको भूभागतिर जहाँ धान खेत हुन्छ, जहाँ पानी जम्मा भएर राखिन्छ, त्यहाँनिर चाहिँ क्युलेसले लामखुट्टेले त्यहाँ फुल पार्ने हुन्छ र जहाँ सुँगुर पालन र हाँस पालन हुन्छ त्यहाँ अत्याधिक रूपमा यो जापानिज इन्सेफलाइटिसको भाइरसहरू देखिन्छ र त्यो ठाउँमा सुँगुर पालन, हाँस पालन, सुँगुरबाट हाँसबाट मान्छेमा सर्ने हो लामखुट्टेको माध्यमबाट र त्यसरी चाहिँ मान्छेमा यो मस्तिष्क सुजन हुन्छ, त्यसलाई हामी इन्सेफलाइटिस भन्छौँ र यो अहिले पनि देखिएको छ, यो वर्ष पनि देखिएको छ।
10: कहाँ चाहिँ बढी जोखिमको र प्रकोपको रूपमा देखिन्छ?
9: विशेष गरी हाम्रा तराईका क्षेत्रहरू, भूभागहरू होइन, त्यो ठाउँमा चाहिँ बढी देखिएको छ। अब गत सालको कुरा गर्नुपर्दाखेरि हामीले कति 5 वर्षसम्मको तथ्याङ्कहरू विश्लेषण गर्दा नवलपुरमा सबभन्दा बढी देखिया रहेछ, त्यस पछाडि चितवनमा देखिया रहेछ, त्यस पछाडि कैलालीमा देखिया रहेछ, त्यस पछाडि झापा, सुनसरी, मोरङ लगायतका क्षेत्रहरूमा देखिया रहेछ। यसपालि पनि त्यही ठाउँहरूबाट बढी केसहरू आएको हामीले थाहा पाएका छौँ र करिब करिब 800 जनाको नमुना परीक्षण गर्यो। शंकास्पद बिरामी भनेर 800 जनाको नमुना परीक्षण गर्दा 40 जना पोजिटिभ आउनु भएको छ र 46 जनामा 9 जनाको मृत्यु पनि भइसकेको। यो यस्तो जटिल रोग हो जहाँ चाहिँ 30% मृत्यु हुन सक्छ। कसैलाई मृत्युबाट बाँच्न सफल हुनुभयो भने, जोगिन सफल हुनुभयो भने कसैलाई डिसेबल भएर जीवनभरि बाँच्नुपर्ने खालको अवस्था पनि रहन सक्छ।
10: डेङ्गी भन्दा यो कतिको खतरनाक छ त?
9: डेङ्गी र यो मनसुन सिजनमै देखिने हो, लामखुट्टेको टोकाइबाट देखिने हो। उसले चाहिँ डेङ्गी भनेको चाहिँ एडिज लामखुट्टेको टोकाइबाट सर्ने हो, यो क्युलेक्स प्रजातिबाट सर्ने हो होइन, दुईटै भाइरस हुन्, दुईटै आफ्नो ठाउँमा जटिलता छ। तर मृत्युको कुराहरू गर्दाखेरि, डिसेबल भएर भएको कुराहरू गर्दाखेरि चाहिँ यो धेरै नै भयानक छ। यो 30% करिब करिब मृत्यु गराउन सक्छ जापानिज इन्सेफलाइटिसले, त्यो भनेको चाहिँ धेरै नै हो। नेपालकै कुराहरू गर्दाखेरि पनि अहिले करिब करिब 20% मृत्यु भइसकेको छ।
10: अहिलेलाई सरकारले चाहिँ नियन्त्रण र खोज अभियानको लागि, रोकथामको लागि के गर्दैछ?
9: अहिले हामीले पहिलो कुरा त नियमित रूपमा बच्चाहरूलाई दिने खोप, 12 महिनामा उसले खोप लगाउनुपर्छ, उसको खोप यदि छुट्यो भने 5 वर्षसम्म उसलाई दिन मिल्छ भनेर हामी लागिराखेका छौँ। अब हामी त्यो पुरै जिल्ला कभर गर्न खोज्दैछौँ, जहाँ जोखिम छ त्यहाँ चाहिँ खोप अभियान सञ्चालन गर्ने हामी तयारी गर्दैछौँ। यो एउटा वर्ष, दुईटा वर्षको तयारी होइन, धेरै वर्षको तयारीमा बल्ल आएको छ। यसपालि हामीले त्यो काम गर्नको लागि आदेश पाएका छौँ र त्यही अनुसारले हामीले तयारी पनि गर्दैछौँ। समय लाग्छ होला, केही समय कुर्नुपर्छ, तर अर्को कुरा भनेको चाहिँ प्रिभेन्टिभ कुराहरू, जस्तै लामखुट्टेबाट टोकाई, लामखुट्टेको टोकाईबाट बस्ने नै यसको प्रमुख, लामखुट्टे धपाउने धुपहरू हुन्छ त्यो राख्ने, अथवा घर बाहिर जाँदाखेरि लामो बाहुलाको कपडाहरू लगाउने, यी लगायतका कुराहरू गर्न सकियो भने, अनि पानी जम्ने ठाउँहरूलाई रोक्न सकियो, जनावरहरूलाई पनि पाल्दाखेरि व्यवस्थित तरिकाले खोरमा पनि जालीहरू राखिदिने, लामखुट्टेको धुपहरू राखिदिने, त्यस्तो खालको कुराहरू गरियो भने मान्छे मात्र बचेर हुँदैन, जनावरलाई पनि बचाउन सकियो भने मात्र यो सम्भव।
10: बच्ने उपायको बारेमा पनि बताउनु भयो, विशेष के सुझाव दिनुहुन्छ?
9: अहिलेको लागि हामीले लामखुट्टेबाट टोक्नको लागि नियन्त्रण गर्ने हो, आफू पनि सचेत रहने र अरूलाई पनि सचेत राख्ने र नियमित रूपमा बालबालिकालाई खोप लगाउने अहिलेको लागि त्यो। तर हामीले पछि ल्याउने, यो वर्ष सम्भवतः हामीले त्यो ल्याउँछौँ होला, तर त्यतिखेरसम्म बच्चाहरूले नियमित खोप लगाउने र पछाडि क्याम्पेनको बेलामा आयो भने सबैले नछुटाइकन खोप लगाउने, यो गर्न सकियो भने मात्रै हामीले जापानिज इन्सेफलाइटिसलाई लङ टर्मको लागि, पछिसम्मको लागि बचाउन सक्ने एउटा उपाय हो।
3: उहाँ स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डाक्टर अभियान गौतम। फेरि पनि खबरकै सिलसिला, संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकमा 17 वर्षकी किशोरीलाई आर्थिक प्रलोभन पारी उनको डिम्ब अर्थात ओभन निकालेको गम्भीर घटनाबारे चर्चा भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति सांसद स्मृति सेन्चुरीले यो संवेदनशील घटनाबारे सदनको ध्यान आकर्षण गराउनु भएको हो। सांसद सेन्चुरीका अनुसार गएको साउन 14 गते ती बालिकालाई 30,000 रूपियाँको प्रलोभन देखाई राधिका गोतामे प्रशासन अधिकारी डाक्टर नूतन शर्मा सहितको समूहले डिम्ब निष्कासन गरेका थिए। बालिकाको महिनावारी चक्र ट्र्याक गरी 10 दिनसम्म हर्मोनल इन्जेक्सन दिएर डिम्ब निकालिएको थियो। डिम्ब निष्कासनपछि स्वास्थ्यमा गम्भीर असर आई बालिका बेहोस हुने, पेट र कमर दुख्ने तथा बान्ता हुने समस्या भएपछि त्रिवी शिक्षण अस्पताल लगिएको थियो। परीक्षणको क्रममा चिकित्सकहरूले बालिकाको डिम्ब निकालेको पुष्टि गरेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी परिषद ललितपुरमा मानव बेचबिखन तथा ओसार पसार ऐन अन्तर्गत उजुरी दर्ता भए पनि आरोपीहरूलाई सामान्य जिम्मा जमानीमा छाडेको र उनीहरूले पीड़ितलाई धम्की दिइरहेको सांसद सेन्चुरीको आरोप छ। उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कड़ा कार्यवाही र पीड़ितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ। उहाँका अनुसार डिम्ब निकाल्ने क्रममा डाक्टर नूतन शर्मा सहित राधिका गोतामे प्रशासन अधिकारी लगायतको समूह संलग्न रहेको थियो।
4: नेपाल दूरसञ्चार प्राधिकरणले शहरी क्षेत्रमा यसै वर्षदेखि 5G सेवा शुरू गर्ने र 2035 देशभर 5G पहुँच विस्तार गर्ने लक्ष्यसहित मोबाइल ब्रोडब्याण्ड सुधार योजना नेपाल रोड टु 5G को मस्यौदा सार्वजनिक गरेको छ। दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्डमा रूपान्तरण गर्ने उद्देश्यसहित तयार पारिएको मस्यौदाले आउँदो एक दशकका लागि 5G विस्तारको स्पष्ट मार्गचित्र अघि सारेको छ। प्राधिकरणका अनुसार 2027 देशभर मोबाइल ब्रोडब्याण्डको औसत गति कम्तीमा 20 MB प्रति सेकेण्ड पुर्याउने, 2030 नगर क्षेत्रमा 100 MB प्रति सेकेण्डको गति उपलब्ध गराउने र 2035 देशभर 5G सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।
3: लगातार तेस्रो कारोबार दिन घटेको शेयर बजार आज स्थिर रहेको छ। हिजो 2641.06 बिन्दुमा रहेको शेयर बजार प्रतिशत नेप्सी आज 2641.85 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक, होटल तथा पर्यटन, जलविद्युत लगानी, जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्सी स्थिर रहे पनि कारोबार रकम भने बढेको छ। हिजो 3,67 करोड़ रूपियाँ कारोबार भएकोमा आज 340 कम्पनीको 95,34,000 किता शेयर 4,11 करोड़ रूपियाँमा किनबेच भएको छ।
4: नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका सांगठनिक गतिविधि तत्काल स्थगित गर्न निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ। डाक्टर शशांक कोइरालाले सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै पनि राजनैतिक वा सांगठनिक निर्णय नगर्न आग्रह गर्नुभएको छ। सर्वोच्च अदालतले साउन 21 कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेपछि विवाद फेरि सुनवाईको प्रक्रियामा गएको हो। सर्वोच्चले 21 कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेको थियो।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
12: Permanent hair transplant, skin care aesthetic, dental clinic and implant center मा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
11: थप जानकारी तथा परामर्शका लागि आजै 9865424496 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
12: Dermadent नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01 545 46 66।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अपराध दुरूपयोग अनुसन्धान आयोगले 6 लाख रूपियाँ घुस लिएको अभियोगमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत 2 कर्मचारी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर 6 दिल्लीराज खड्का र लेखा अधिकृत 8 मिलन कुमार भट्टराई बीच आपसी मिल्नेमत तथा योजनामा पुलको डिजाइन तथा भुक्तानी प्रक्रिया सम्बन्धी काम सम्पन्न गर्न र ठेक्का सम्बन्धी काम पूरा भएपछि पेश गरिएको बिलको रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
4: वर्षौंदेखि घाटामा रहेको दुग्ध विकास संस्थान डीडीसी अहिले नाफाको बाटोमा अघि बढ़ेको छ। अनावश्यक खर्च कटौती, प्रभावकारी व्यवस्थापन, तीव्र बजारीकरण र मौजदात रहेको दुग्धजन्य पदार्थको बिक्री बढ़ाएपछि संस्थानको आमदानीमा सुधार भएको डीडीसीले जनाएको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार अहिले संस्थानले 44 जिल्लाबाट दैनिक झण्डै 61,000 लिटर दूध संकलन गरिरहेको छ, तर दैनिक बिक्री भने 80,000 लिटर हाराहारी पुगेको छ।
5: सार्वजनिक खरिद अनुगमन कार्यालयले 3 निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। कार्यालयले टोखा नगरपालिकाको कार्यालय काठमाडौँको सिफारिशमा टोखा 8 काठमाडौँमा रहेको स्पेक्स नेपाल प्रहरीलाई 1 लागि कालो सूचीमा राखेको छ। यसै गरी सड़क डिभिजन डोटीको सिफारिशमा गोकर्णेश्वर 8 काठमाडौँमा रहेको जेडीएमआर बिल्डर्स प्रहरीलाई 1 6 महिनाका लागि कालो सूचीमा राखेको छ। यस्तै नेपाल विद्युत प्राधिकरण दरबार मार्ग काठमाडौँको सिफारिशमा भारतको हैदराबादमा रहेको एमएस सृष्टि कन्टेक्ट प्रहरीलाई 3 लागि कालो सूचीमा राखेको छ।
4: सामाजिक सञ्जाल मार्फत फैलिने मिथ्या सूचना, भ्रामक सूचना, डिपफेक, हेट स्पीच तथा साइबर ठग घटना बढ़दै गएपछि नेपाल प्रहरीले त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रविधि मैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ। सामाजिक सञ्जालको दुरूपयोगबाट नागरिक बीचको सद्भाव खलबल नसक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने भएकाले त्यसप्रति प्रहरी सचेत रहेको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो।
5: काठमाडौँ उपत्यकामा आज पौराणिक कालदेखि चलिआएको गण्डे मंगल अर्थात घण्टा कर्ण चतुर्दशी तथा धार्मिक विधिपूर्वक मनाइएको छ। यस अवसरमा उपत्यकाका विभिन्न ठाउँमा विशेष चहल पहल देखिएको छ। आजको दिन विशेष गरी नकारात्मक शक्ति वा प्रेतात्माको प्रभावबाट बच्नका लागि फलामको औठी लगाउने प्राचीन परम्परा रहेको छ। यसै विश्वासका साथ सर्वसाधारणहरू फलामको औठी खरिद गरी लगाउने गर्दछन्। साथै महिलाहरूले आजको दिनलाई विशेष पर्वको रूपमा लिँदै हातमा मेहदी लगाउने प्रचलन समेत रहेको छ। यस्तै गण्डकी क्षेत्रका कास्की, पर्वत, तनहु, स्याङ्जा लगायत जिल्लामा गुरूङ समुदायको मौलिक पर्व टोहटे पर्व आज हर्षोल्लासका साथ मनाइएको छ। गुरूङ समुदायमा मौलिक सांस्कृतिक पर्वका रूपमा वर्षेनी साउन र चैतको अन्तिम समय यो पर्व हर्षोल्लासका साथ मनाउने चलन छ।
4: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका प्रहार तथा ज्यालादारी कर्मचारीले रोजगारी सुनिश्चितताको माग गर्दै दोस्रो दिन पनि धरना जारी राखेका छन्। आन्दोलनरत कर्मचारीले 2 महिने सेवा निरन्तरता खारेज गरी 1 लागि निरन्तरता दिनुपर्ने लगायतका 9 माग राखेका छन्। हिजोदेखि आन्दोलन शुरू गरेका कर्मचारीले करार, मासिक ज्यालादारी तथा दैनिक ज्यालादारी श्रमिकको रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्।
5: कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने 7 व्यक्ति र उनीहरूले प्रयोग गरेका 7 ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिना अनुमति अवैध रूपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसार पसार गरेको आरोपमा ट्र्याक्टरलाई बालुवासहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेश खबर। संचार उपग्रह बोकेको चिनियाँ लङ मार्च 7 ए रकेट प्रक्षेपणको केही सेकेण्डमै विस्फोट भएको छ। चीनको दक्षिणी प्रान्त हाइनानमा रहेको वाइनचाङ अन्तर्राष्ट्रिय प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार सोमबार राति 8:02 प्रक्षेपण भएको रकेट त्यसको 85 सेकेण्डमा विस्फोट भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। सिन्वाका अनुसार रकेटमा उडानको क्रममा प्राविधिक गडबड़ी देखिएपछि प्रक्षेपण असफल भएको हो। सार्वजनिक भएका भिडियोहरूमा रकेट आकस्मिक विस्फोट भएको देखिएको छ। चीनले राष्ट्रपति शी जिनपिङले अघि सार्नु भएको अन्तरिक्ष सपना पूरा गर्ने उद्देश्यले पछिल्ला वर्षहरूमा अन्तरिक्ष कार्यक्रमको लागि अर्बौं डलर लगानी गर्दै आएको छ। पछिल्लो असफलताले चीनको तीव्र रूपमा अघि बढ़िरहेको अन्तरिक्ष कार्यक्रममाथि ध्यान आकर्षण भएको छ। चीनले 2030 अघि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ। चीनको लङ मार्च 7A रकेट प्रक्षेपण असफल भएको यो पहिलो घटना भने होइन। यसअघि 2020 प्रक्षेपण उडानका क्रममा प्राविधिक समस्या देखिएपछि यो कार्यक्रम रोकिएको थियो। चीनले अन्तरिक्ष अनुसन्धान, मानव सहितको अन्तरिक्ष अभियान र चन्द्र अन्वेषणलाई आफ्नो दीर्घकालीन रणनीतिक प्राथमिकताका रूपमा अघि पठाउँदैछ।
5: विदेशका अर्को खबरमा सिरियाली अदालतले अपदस्थ तानासाही राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। युद्ध अपराध र मानवता विरूद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ। अहिले असद सिरियामा हुनुहुन्न। सिरियाका नयाँ अधिकारीहरूले रूसबाट असदको सुपुर्दगी सुनिश्चित गर्न सक्लान् वा नसक्लान् भन्ने स्पष्ट भने छैन। 2024 डिसेम्बरमा असद सरकार सत्ताबाट हटाएपछि उहाँ आफ्नो परिवारसहित राजधानी दमास्कसबाट रूसको मस्कोतर्फ भाग्नु भएको थियो। यसैगरी 5 दशकसम्म चलेको असद परिवारको शासनको अन्त्य भयो। यस्तै युद्ध अपराध र मानवता विरूद्धको अपराधमा अदालतले असदका नागरिकता तथा दक्षिणी सिरियाको दारा प्रान्तका राजनैतिक सुरक्षा विभागका पूर्व प्रमुख आथिफ नजीबलाई पनि मृत्युदण्डको सजाय सुनाएको खबरमा उल्लेख छ।
4: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलमा दोस्रो क्यापिटल्सका विकेट किपर ब्याटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार 23 वर्षका क्रिकेटर पोरेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोप लागेको छ। उनलाई पश्चिम बंगालको हुगली जिल्लाको प्रहरीले पक्राउ गरेको हो। पीटीआईका अनुसार एक महिला मेडिकल विद्यार्थीले गएको जून महिनाको 23 तारीकमा मोगरा प्रहरी चौकीमा पोरेल विरूद्ध उजुरी दर्ता गराएकी थिइन्। पोरेल बंगाल क्रिकेट टोलीका प्रमुख खेलाड़ी मध्येका एक हुन्। उनी हुगलीको चन्दन नगरका बासिन्दा हुन्। अभिषेक पोरेल 2023 आईपीएल खेलहरू खेलिरहेका छन्। उनले अहिलेसम्म आईपीएलमा 35 खेल खेलेर 25.63 औसतमा 769 रन बनाएका छन्। खेलखबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: संसदका सिराहा घटनामा ज्यान गुमाएका 4 जनालाई सहयोग घोषणा गर्ने सरकारको निर्णय। एमसेलको शेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने।
4: नेपालमा डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै 10 वर्षभित्र 5 लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने सरकारको लक्ष्य। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न व्यवसायीको आग्रह।
5: जापानी इन्सेफ्लाइटिसबाट 1 महिनामा 9 जनाको ज्यान गयो। बालबालिकालाई नियमित खोप लगाएर रोगबाट बचाउन सकिन्छ।
4: संचार उपग्रह बोकेको चिनिया रकेट प्रक्षेपणको 85 सेकेण्डमै विस्फोट। अन्तरिक्ष अनुसन्धान, मानव सहितको अन्तरिक्ष यान र चन्द्र अन्वेषण चीनको प्राथमिकतामा।
5: र आईपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

समाजले तिमीहरूलाई तल्लोमा राखेको, बुझिस् अहिले? र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरिब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु गु खुवाएछ।
1: हामी दलित त मुठीका माखा न हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ, बात छैन।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ, बात छैन।
2: उद्धार कर्मीहरूले रातभरि काम गर्दै भत्किएका दर्जनौ भवनका भग्नावशेष मुनि फँसेका मानिसहरूको खोजी गरेका थिए। कोलम्बियाका नयाँ राष्ट्रपति अबेलार्डो डेला एस्पिएलाले आपतकालीन अवस्था घोषणा गरेका छन्। अमेरिका, इक्वेडर र भेनेजुएला लगायतका देशहरूले उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्रीले पछिल्ला केही दिनमा भएका दुई घातक गोलीकाण्डको प्रतिक्रिया स्वरूप नयाँ हतियार खरिद गर्ने अनुमति पत्र जारी गर्न रोक लगाएका छन्। थाइल्याण्डमा दर्ता गरिएका बन्दुकहरू घरमै राख्नुपर्ने हुन्छ र सार्वजनिक स्थानमा बोकेर हिँड्न पाइँदैन। गत साता बैंकक नजिकै भएको सामूहिक गोलीकाण्डमा एक किशोरले 8 जनाको हत्या गर्नुका साथै आत्महत्या गरेका थिए। जापानका मनोचिकित्सकहरूले बढ़दो संख्यामा बालबालिका स्मार्टफोनको लतमा परेको र यो समस्या व्यापक सामाजिक समस्याका रूपमा विकसित हुँदै गएको चेतावनी दिएका छन्। एकजना विशेषज्ञ रियुटा कावासिमाले
1: गोलाका
2: कारण मृत्यु हुनेको संख्या 2000 नाघेको छ। स्वास्थ्य अधिकारीहरूले कंगोको इतिहासमै अहिले तीव्र गतिमा प्रकोप फैलिएको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। जवाफदेहिता, सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्ताधारी र विपक्षी दलका सांसदहरूबीच आरोप प्रत्यारोप भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले जनताका समस्या सम्बोधन गर्ने विषयमा सरकार गम्भीर नभएको आरोप लगाए भने सत्तारूढ दलका सांसदहरूले सरकार जवाफ दिनभन्दा काम गर्नमा व्यस्त रहेको दावी गरे। संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिबारे विपक्षी दलका सांसदहरूले आज पनि प्रश्न उठाए। सुनौ एक रिपोर्ट। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सिंहको संसद प्रधानमन्त्रीसँग भए पनि उनले उपेक्षा गरेको आरोप लगाए। केसीले संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितादेखि लिएर पछिल्लो समय जनताले भोगिरहेका समस्याबारे प्रश्न गरे।
4: देश र जनताको हितमा सिंहको संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1 लाख युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
3: नेकपा एमालेकी सांसद क्षितिज थेबेले देश र जनताका खातिर प्रधानमन्त्रीलाई साथ दिन आफूहरू तयार रहेको बताए, तर सरकारका काम कारवाहीमा आफूहरूको सहयोग निर्भर गर्ने उनले उल्लेख गरे।
5: प्रधानमन्त्रीज्यूले एक्सप्रेसो रोकिँदैन भने एक्सप्रेस गतिमा महँगी बढ़िराखेको छ। गत वर्षको तुलनामा यो वर्ष दोब्बर महँगी र मूल्य वृद्धि बढ़िसकेको छ। न त सरकारको कुनै राहत प्याकेज छ, अझ करमा कर थपेर न बिजुली पाल्न सकिन्छ, न शिक्षा, न स्वास्थ्य, न राइड शेयरिङ। जनता मारमा छ, महँगीले डाँट सकेको छ, मूल्य वृद्धिले आज जनतालाई आघात पारेको छ। म त्यही जनताको सेवकको नाताले म कसरी प्रधानमन्त्रीलाई साथ दिन सकौं?
3: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सरकार कमजोर हुँदा मुलुकमा आगजनी, तोड़फोड़, धार्मिक विवादका घटना बढ़ेको दावी गरे, तर बैठकमा सत्ताधारी रासोपाका सांसदहरूले सरकारका कामलाई विपक्षीहरूले नहेरेको आरोप लगाए। अहिले देखिएका समस्या वर्तमान सरकारकै कारणले सृजित भए जस्तो प्रस्तुत गरिएको भन्दै रासोपाका सांसद अशोक कुमार चौधरीले भने,
6: वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ। सरकारको ध्यान आरोपको जवाब दिनुभन्दा पनि जनताको विश्वास नगर्ने माखिन्दै देखिन्छ। बाले सरकारले आश्वासन पार्ने होइन, बन्द उद्योग खोल्नलाई, चलाउनलाई, जनतालाई परिणाम दिन काम गरिरहेको छ।
3: रासोपाकै सांसद हरिमोहन भण्डारीले पुराना दलहरूले विगतका गल्तीहरू बिर्सेका आरोप लगाए।
7: विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अंगाल्न हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिए, तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नु होला।
3: आजको बैठकमा पनि विपक्षी दलका सांसदहरूले सीमाका विषयमा दिएको विवादास्पद अभिव्यक्ति बारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग दोहोर्याए। अर्को विषय, नेपाली कांग्रेसका असन्तुष्ट पक्षद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय भेलाका आयोजक समिति संयोजक शशांक कोइरालाले सभापति गगन थापालाई 15 महाधिवेशनसँग सम्बन्धित कार्यक्रम रोक्न र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेका छन्। कोइरालाले पार्टी वैधानिकताको विवादको मुद्दा फेरि हेर्ने निर्णय गरेको सर्वोच्च अदालतले त्यसबारे अन्तिम टुङ्गो नलगाउँदासम्म त्यस्तो निर्णय नगर्न भनेका हुन्। पत्रमा सभापति थापालाई तत्कालीन महामन्त्री भनिएको छ। कांग्रेस केन्द्रीय कार्य समितिलाई सम्बोधन गरिएको पत्र पार्टीका सबै तह र निर्वाचन आयोगलाई बुधार्थ दिइएको छ। यसै सन्दर्भमा साथी शरद केसीले नेता गुरूराज घिमिरेलाई पत्र पाउनुभयो भनेर सोधेका छन्।
8: शशांक कोइरालाले पठाउनु भएको पत्रका बारेमा बाहिर हामीले संचार माध्यममा सुनेका छौँ।
6: भनेको तपाईँहरूको हात परिसकेका छैन?
8: त्यही त, हामीले संचार माध्यममा पत्र पठाउनु भयो उहाँहरूले भन्ने कुरा मात्रै थाहा पाएका छौँ।
6: अनि पत्रमा जुन बेहोरा देख्नुभयो तपाईँले, त्यसबारे तपाईँको प्रतिक्रिया के छ?
8: होइन, एउटा कुरा, हामी लोकतन्त्रवादी, हामीले सत्यलाई स्वीकार्न सक्नुपर्छ। बीपी कोइरालाको शिक्षा यही हो हामीलाई। सत्य के हो भने नेपाली कंग्रेस अहिलेको सभापति गगन कुमार थापा हो। अदालतको पुनरावलोकनको विषय टुङ्गिएर त्यो विषय नउल्टिउन्जेल नेपाली कंग्रेसका साथीहरूले मात्रै होइन, नेपालले मात्रै होइन, संसारले गगन कुमार थापा नै सभापति हो भन्ने कुरा अन्तिम सत्य हो।
6: भनेपछि तपाईँको यो पत्रको व्यवहारमा सबभन्दा चित्त दुखाइ चाहिँ पार्टी सभापति गगन थापालाई तत्कालीन महामन्त्री भने हुनाले हो?
8: अब सत्यलाई बङ्ग्याउन खोज्नु हुँदैन कसैले पनि।
6: तर अब एउटा राजनीतिक अडान लिइराख्या, एउटा मान्यता बोकिरा, दुईटा खेमा भइसकेपछि विपरीत धारमा त स्वाभाविकै थियो त्यो त। तर त्यसका अन्तर्वस्तु जुन छ नि पत्रमा, त्यो बारेमा तपाईँको प्रतिक्रिया जान्न खोजेको मैले। किनभने निर्णय रोक्का गर्नु, अब दुर्गामी निर्णयहरू नगर्नु भन्ने खालको जुन कुरा छ नि, त्यो तपाईँहरू मान्नुहुन्छ कि मान्नुहुन्न?
8: होइन, हामी नेपालको संविधान अन्तर्गत गठन भएका क्रियाशील नेपालका संवैधानिक निकाय र सम्मानित सर्वोच्च अदालतले मान्यता दिएको नेपाली कंग्रेसको केन्द्रीय सभापति गगन कुमार थापाको कुरा गर्दैछौ हामी। त्यसो भएको हुनाले चाहिँ अहिले त्यो विषयलाई असत्य हो भन्न अहिले मिल्दैन। र जुन निकायले वैधानिकता दिएको छ, जुन निकायले आधिकारिकता दिएको छ, त्यो निकाय नबोलुन्जेलका लागि, त्यो अन्यथा नहुन्जेलका लागि पार्टीका गतिविधिहरू रोक्न मिल्दैन। त्यो कुरा नै अगाडि बढ्छ।
6: त्यो एउटा कानूनी पक्ष भयो तपाईँले भनेको। अदालतले पुनरावलोकन गर्ने भनिसकेपछि अब एउटा पक्षको भनाइ चाहिँ के भने, अब पुरानो स्थितिमा आयो कंग्रेसको अवस्था भन्ने छ। त्यसमा बहस होला, कानूनी पक्षहरू होलान्, धारणा होलान्। यदि सहमति खोज्ने हो, कांग्रेस मिलाउने हो भनेपछि त तपाईँहरूले ल ठिक छ नि त, सामूहिक रूपमा एकताको प्रयास गर्ने एउटा वातावरण बनाउने हो भने त यो निर्णायक बिन्दु बन्न सक्थ्यो नि, होइन?
8: होइन, तपाईँले अहिले भन्नुभएको कुरा चाहिँ सत्य हो। पार्टीका नेताहरू बीचमा समझदारी भएर नेताहरूका बीचमा चाहिँ संवादको माध्यमबाट एउटा चाहिँ हामीले एउटा अन्डरस्ट्यान्डिङ समझदारी बनाउने हो भने, जसका लागि हामीले हिजो पनि प्रयत्न गरेका थियौँ, उहाँहरूसँग औपचारिक अनौपचारिक कुराकानी भएको थियो, अहिले पनि त्यो स्पेस बाँकी नै छ, त्यो ठाउँ बाँकी नै छ। यो अहिले नयाँ प्रकरण पुनरावलोकनको प्रकरण आएपछि पनि त्यो ठाउँ बाँकी नै छ र यसलाई चाहिँ पार्टीका सबै नेताहरू एकै ठाउँ बस्ने एउटा मौकाको रूपमा, अवसरको रूपमा पनि लिनुपर्छ भनेर मैले बोलेको पनि छु, लेखेको पनि छु। त्यसो भएको हुनाले हाम्रो धारणा के हो भने, यो अहिलेको जुन विकसित घटनाक्रमलाई पनि हामीले चाहिँ सबै नेताहरू एकै ठाउँ बसेर पार्टीको 15 महाधिवेशन विधिवत रूपबाट सम्पन्न गर्ने अवसरको रूपबाट उपयोग गर्न सक्छौ।
6: तर होइन, तपाईँहरूले पनि त पहिले वैशाखमा महाधिवेशन गर्ने भन्नुभयो, भदौमा गर्ने भन्नुभयो, आखिर पुसमा सार्नु भयो। त्यो यदि सहमतिको मिलन मिल्नु हुन सक्छ भने, त्यो सम्भावना छ भने, त्यो रोक्नमा किन प्रतिष्ठाको विषय बनाउनु भयो भन्नु खोजेको?
8: होइन होइन, विगतमा हामीले 15 महाधिवेशनको तिथि तत्कालीन कार्य समितिले सारेको हो। हामी विशेषबाट नेतृत्वमा आइसकेपछि हामीले कुनै मिति सारेको छैन। 15 महाधिवेशनको प्रक्रिया जुन मितिबाट प्रारम्भ गर्छौ भनेका छौँ, हामीले त्यही मितिबाट प्रारम्भ गर्ने तयारीमा हामी छौँ। तपाईँले भन्नुभएको कुरा चाहिँ के हो भने, अघि पनि मैले संकेत गरे, नेताहरूको बीचमा बसेर समझदारी भयो भने सबभन्दा ठूलो विधान त्यही हो, सबभन्दा ठूलो कानून त्यही हो। तर नेताहरूको बीचमा समझदारी नै नभइकन चाहिँ उहाँहरूले पठाउनु भएको सार्वजनिक भएको एउटा चिठीको आधारमा चाहिँ नि हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन।
3: नेपाली कांग्रेसका नेता गुरूराज घिमिरे साथी शरद केसीसँग कुरा गर्दै साँझ पखमा एउटा विषय संक्षेपमा, सरकारले तराई मधेसमा हालै भएका साम्प्रदायिक तनावका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्री परिषदको आज बसेको बैठकले सुनसरीका तीनजना र सिराहाका एकजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषदको बैठकले भूतपूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसिलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने र पोर्चुगल सरकारलाई काठमाण्डुमा काउन्सिलर कार्यालय खोल्ने सहमति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने निर्णय पनि गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदलाई देशको गृह युद्धका बेला युद्ध अपराध र मानवता विरूद्धका अपराध गरेको ठहर गर्दै उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 डिसेम्बरमा असदको शासन ढलेपछि उनी आफ्नो परिवारसहित दमास्कसबाट रूसको राजधानी मस्को भागेका थिए। त्यो सँगै उनको परिवारले 5 दशकसम्म सिरियाको सत्तामाथि राखेको नियन्त्रण गुमेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
2: दक्षिणी सिरियाको दारा प्रान्तका पूर्व राजनैतिक सुरक्षा प्रमुख अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनीमाथि अदालतमा मुद्दा चलाइएको थियो र न्यायाधीशले सजाय सुनाउँदा उनी कारागारमा लगाइने लुगा लगाएर अदालतभित्रको कठघरामा उपस्थित थिए। दारालाई असदको शासन विरूद्धको विद्रोह शुरू भएको स्थानका रूपमा व्यापक रूपमा लिइन्छ। सन् 2011 मार्च महिनामा सरकार विरोधी नाराहरू भित्तामा लेखेको आरोपमा केही किशोरहरूलाई पक्राउ गरी यातना दिएको घटनापछि दारा शहरमा विरोध प्रदर्शन शुरू भएको थियो। सुरक्षा बलहरूले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरे। त्यो दमनले देशभरि विरोध प्रदर्शन फैलिन र अन्ततः गृह युद्धमा परिणत हुन योगदान पुर्यायो। उक्त गृह युद्धमा लाखौं मानिस मारिएका थिए। 50 वर्षभन्दा बढ़ी समयसम्म सिरियामा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्ष